छोरा श्री अभिमन्यु जन्मना गए रानी सुभद्रामा मारिएर नमा कुल छिए भयो बचेनन् कोही त रानी श्री अभिमन्यु की पनि थिइन् शिव तारा गर्भिणी तिनै बाट पछि परिचित भए गर्वे तुरा बनी नारायण।

0: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बिहानको 6 बजेको छ।
2: गौरी शंकरबाट झर्छ कुहिरो।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत मार्षिक 85 युनिट भन्दा बढ़ी विद्युत खपत मूल्यमा अभिवृद्धि कर लागू गर्ने निर्णयले सर्वसाधारण उपभोक्ता प्रभावित। नेपालमा सुर्तीजन्य पदार्थको कारण वार्षिक 39,200 जनाको मृत्यु। विद्यार्थी अभावले बन्द हुँदै सामुदायिक विद्यालय, थपिँदै निजी विद्यालय। र दोलखामा फौजी किराको प्रकोपले मकै बाली नष्ट गरेको कृषकको भनाई।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढ़ी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत मार्षिक 85 युनिट भन्दा बढ़ी विद्युत खपत मूल्य अभिवृद्धि कर लागू गर्ने निर्णयले सर्वसाधारण उपभोक्ता प्रभावित हुने देखिएको छ। घरयासी प्रयोजनमा विद्युतीय उपकरण उपयोग प्रयोगमा अभ्यस्त हुने क्रममै रहेका उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्तालाई चिड्याउने मात्र नभई मुलुकको विद्युत खपत विस्तारको योजनालाई पनि प्रभावित गर्ने देखिएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको दुवै सदनमा पेश गर्नुभएको आर्थिक विधेयकको दफा 55 मार्फत मूल्य अभिवृद्धि कर ऐन 2052 संशोधन गरिए अन्तिम उपभोक्तालाई यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दरले कर निर्धारण गरी कर लाग्ने गरी असुल उपर गर्नुपर्नेछ उल्लेख गरिएको छ। त्यस्तै बजेट वक्तव्यमा 85 युनिट बढ़ीको विद्युत खपत सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक 39,200 जनाको मृत्यु हुने गरेको छ। सरकारले सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न नसक्दा उद्योगीले सुर्ती मात्र होइन निकोटिनको नयाँ उत्पादनतर्फ युवा पुस्तालाई फसाउँदै गएका छन्। सुर्तीजन्य पदार्थमा कम्तीमा 75% कर लगाउनु पर्नेमा नेपालमा सुर्तीजन्य पदार्थमा 35% भन्दा बढ़ी बढ़न सकेको छैन। सुर्तीजन्य पदार्थ उत्पादनको नियन्त्रणको लागि थप कड़ाई नीतिगत हस्तक्षेप आवश्यक रहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास रोग लगायतका नसर्ने रोगको जोखिम बढ़ाएको जानकारी दिनुभयो। उहाँले यसको नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिनुहुँदै सुर्तीजन्य पदार्थ र निकोटिनजन्य उत्पादनले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार र समग्र स्वास्थ्य प्रणालीमा समेत ठूलो आर्थिक तथा सामाजिक भार थपिएको बताउनुभयो। सरकारले बजेट मार्फत निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल्ने सबै प्रकारका शुल्कमा 3% दरले शिक्षा समता शुल्क लगाई असुल उपर गर्ने घोषणा गर्यो। शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा भनिएको छ, दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य, पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाइनेछ। संचारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकको दफा 16 शिक्षा समता शुल्क निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल्ने सबै प्रकारका शुल्कमा अनुसूची 7 बमोजिम शिक्षा समता शुल्क लगाई असुल उपर गर्ने भनिएको छ। यस्तो शुल्क गुणस्तरीय शिक्षामा पहुँच र शैक्षिक पूर्वाधार निर्माणमा खर्च गरिने भनिएको छ। स्पष्टीकरणमा भनिएको छ यसको दफा प्रयोजनको लागि निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्था भन्नाले तालिम तथा पुनर्ताजकीय तालिम प्रदान गर्ने संस्था बाहेक निजी क्षेत्रबाट सञ्चालित विश्वविद्यालय महाविद्यालय विद्यालय तथा प्राविधिक शिक्षालय लगायतका जुनसुकै किसिमको शिक्षा प्रदान गर्ने निकाय सम्झनु पर्दछ। शिक्षामा समता शुल्क लगाएको मा निजी विद्यालय संचालक र अभिभावकले विरोध जनाएका छन्। समता शुल्क कार्यान्वयन गर्न नसकिने भएकाले खारेज गर्न उनीहरूले माग गरेका छन्। समता शुल्क भनेर निजी विद्यालयलाई ठोकेको छ। हरेक शुल्कमा 3% भनेको छ। अभिभावकहरूलाई पनि अप्ठ्यारो पर्यो। एन प्याप्सन अध्यक्ष सुभाष न्यौपानेले भन्नुभयो यो प्रावधानको भर्सना गर्दछौ। विद्यार्थी अभावमा देशभरका 8,000 सामुदायिक विद्यालय मर्ज गर्ने तयारीमा सरकार लागिरहँदा निजी विद्यालयको संख्या भने बढ़दो दरमा रहेको छ। आपसमा गाभ्ने तयारी स्वरूप सरकारले 50 भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको सूची माग्दा 8,000 सूची शिक्षा मन्त्रालयमा पुगेको छ। तर निजी विद्यालय भने गत शैक्षिक सत्र 2082 400 थपिएका हुन्। सरकारले गत बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार शैक्षिक सत्र 2082 निजी विद्यालयको संख्या 8,931 पुगेको छ। देशभर सरकारी विद्यालय भने 27,020 सामुदायिक र निजी गरी देशभर 35,991 विद्यालय रहेका छन्। यी विद्यालयमा 70,00,000 बालबालिका अध्ययन गरिरहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। दोलखाका कृषकले यस पटक पनि रासायनिक मलको चरम अभाव झेल्नुपर्ने देखिएको छ। मकै धान कोदो बिउ राख्नको लागि रासायनिक मल आवश्यक भए पनि बजारमा मल नपाएको दोलखाका कृषकको गुनासो छ। यसै सन्दर्भमा हामीले अनुदानमा कृषकलाई रासायनिक मल उपलब्ध गराउँदै आएको जिलुसाना किसान कृषक सहकारी संस्थाका सचिव दिलबहादुर श्रेष्ठसँग कुराकानी गरेका छौं।
3: रासायनिक मलको चाहिँ एकदमै अभाव छ हामीसँग। हामीले 2 ठाउँबाट मल ल्याएर वितरण कृषकहरूलाई वितरण गर्ने गरेको थियो। त्यो चाहिँ कृषि सामग्री कम्पनी र साल ट्रेनिङबाट। साल ट्रेनिङले पनि अहिले पर्याप्त मल नदिइरहेको अवस्था र कृषि सामग्री संस्थानले मलै दिन नसकेको अवस्था छ। अब हामीले हिउँद महिनामा चाहिँ 200 बोरा ल्याएर कृषकहरूलाई वितरण गरेको थियौँ। अहिले बर्खाको टाइममा आयो, मकैमा हाल्नलाई एकदम सर्टेज भइसकेको छ। हाम्रो यो जिल्लुको 4 नम्बरको अलि माथिल्लो भाग चाहिँ नि लेकसाइड पर्छ र त्यतातिर चाहिँ मकै हुर्किसकेको छ। मकैमा मल हाल्न नपाएर चाहिँ एकदमै कृषकहरू आत्तिरहेको अवस्था छ। र अहिले सहकारीमा हामीसँग केही मात्रामा मल त छ, तर हामीले त्यो वितरण गर्नलाई सबैलाई नपुग्ने भएको हुनाले वितरण गर्न सकिएको छैन।
4: यो जिलोमा कति मल आवश्यक पर्छ, कति मल चाहिँ प्राप्त भयो त?
3: हामीलाई वर्षमा केही नभए तपाईँ 700-800 बोराको आवश्यक पर्छ। यो चाहिँ एउटा सिजन एक वर्षभरिलाई त्यति मल आवश्यक पर्छ, किनभने हाम्रो रासायनिक मल धेरै युज गर्छन् यहाँ चाहिँ। अब उत्पादन पनि त्यही अनुसारकै छ। 800 बोराको आवश्यक पर्छ। कृषि सामग्री कम्पनीले वर्षमा 300-400 बोरा मल दिन्छ। हामीले मल पुर्याउन सकिरहेका छैन।
4: तपाईँहरूकोमा चाहिँ कुन मल बढी प्रयोग हुन्छ, युरिया पोटस कम्पोस्ट कुन मल?
3: हामीसँग चाहिँ धेरै जसो युरिया प्रयोग हुन्छ, त्यस पछाडि गएर कम्पोस्ट, त्यसरि गएर चाहिँ अरू मलहरू।
4: माग असाध्यै छ, कम्पनीहरूले मल पठाएनन् भन्नु। कृषि सहकारीले मल अनुदानमा ल्याएर कृषकहरूलाई दिँदा कसरी दिने गर्नु भएको छ?
3: कृषि दिल्लीबाट ल्याइरहेका छौँ मल, गाडी भाडा कति पर्छ किलोको त्यो प्लस गरेर, र सहकारी संस्थाले नै लगानी गरेको हुनाले आफ्नै सहकारी सदस्यहरूलाई दिने दिएको हुनाले हामीले धेरै मुनाफा जोडेका छैनौँ। 1 बोरा बराबर 50 किलोको बोरालाई हामीले 1250 चाहिँ कृषकलाई दिइरहेको।
4: अहिले चरीकोटमा चाहिँ 2,000 पनि 1 बोरा मलको पर्छ भन्ने कुरा गर्नुभयो। भनेपछि कालो बजारीमा अथवा बढी मूल्य तिरेपछि चाहिँ मल पाइरहेको अवस्था छ कि छैन हजुरको विचारमा?
3: एकदम, त्यो चाहिँ एकदम पाइरहेको छ। अब यो कसको गल्ती हो, स्थानीय सरकारको हो अथवा कृषि सामग्री संस्थान साल ट्रेनिङको के हो? अब 2 नम्बरीमा चाहिँ मल पाइरहेछ। हामीले यहाँ सहकारीबाट वितरण गर्नलाई चाहिँ 1250 वितरण गर्नुपर्ने मल चाहिँ पाइरहेका छैनौँ। हामीलाई लिन आइज भन्नुपर्छ, लिन हाम्रो स्थानीय निकायबाट सिफारिस लिएर जानुपर्ने हुन्छ।
4: अहिले मल तपाईँहरूलाई के को लागि आवश्यक हो यो अहिलेको तत्काल चाहिँ?
3: तत्काल मकैमा हाल्नलाई, त्यस पछाडि गएर अब आजभन्दा भोलिभन्दा बर्खा पनि लागिहाल्यो, असारमा धान खेतीमा हाल्न।
4: गत वर्ष पनि मल अभाव भयो, यसपालि पनि हुन्छ जस्तो लागिरहेछ?
3: अब अहिलेसम्मको स्थिति हेर्दाखेरि हुन्छ नै भन्ने जस्तो लागिरहेको छ।
5: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
6: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
7: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
8: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आज सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
7: विस्तृत जानकारीका लागि प्रोपाइटर पासाङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
8: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। नेकपा एमाले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान शुरू गर्ने घोषणा गरेसँगै दोलखामा पनि पार्टी जागरण अभियान सञ्चालन हुने भएको छ। पार्टीले यो अभियान सफल बनाउनको लागि केन्द्रीय पदाधिकारी बाहेका सबै केन्द्रीय स्तरका नेताहरूलाई जिल्लाको पालिका केन्द्रित गरेर जिम्मेवारी तोकेको छ। पार्टीको सचिवालय बैठकले जिल्लाको व्यवसाय नगरपालिकामा लाल कुमार केसी, चिरेनगर पालिकामा शान्ति माया पाक्रिन, मेलुङगाउँ पालिकामा शिवप्रसाद भण्डारी, सैलुङमा भरत केसी, गौरीशंकरमा सरस्वती बस्नेत, कालिङचोकमा डबल पाण्डे, बिगुमा कृष्ण भुजेल, बैतेश्वरमा रचना खड्का र तामाकोशी गाउँपालिकामा उर्मिला केसीलाई जिम्मेवारी प्रदान गरिएको नेकपा एमाले दोलखाले जनाएको छ। दोलखाका स्वर्गीय पत्रकार रविन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको रविन्द्र स्मृति पत्रकारिता पुरस्कार 2083 पत्रकार केदार शिवकोटीलाई प्रदान गरिएको छ। कान्तिपुर दैनिकमा कार्यरत पत्रकार शिवकोटीलाई नगद 10,000 र सम्मान पत्र प्रदान गरिएको हो। त्यसै गरी कालिङचोक माध्यमिक विद्यालय चरीकोटमा अध्ययनरत विपना नेपालीलाई 10,000 रूपियाँ सहित रविन्द्र स्मृति छात्रवृत्ति प्रदान गरिएको छ। जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो। प्रतिष्ठानका अध्यक्ष कृष्ण बहादुर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल, स्वर्गीय पत्रकार गौतमकी श्रीमती एवं प्रतिष्ठानका संरक्षक भवानी खड्का, पत्रकार दिलबहादुर केसी लगायतले स्वर्गीय पत्रकार गौतमले पत्रकारिता क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो। कोरोना संक्रमणको कारण 2078 जेठ 16 गते निधन हुनुभएको स्वर्गीय पत्रकार रविन्द्र गौतमको नाममा उहाँकी धर्मपत्नी भवानी खड्काको पहलमा स्थापना गरिएको प्रतिष्ठानले हरेक वर्ष एकजना सक्रिय पत्रकारलाई पत्रकारिता पुरस्कार र एकजना जेहन्दर विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको छ। नेपाली सेनाको गरूड दल गणले हिजो दोलखाको उत्तरी सिंगटी बजार क्षेत्रमा रहेको तामाकोशी नदीमा एकीकृत विपद प्रतिकारी अभ्यास को डेमो प्रदर्शन गरेको छ। मनसूनजन्य विपद व्यवस्थापन तथा उद्धार क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले अभ्यास सञ्चालन गरिएको गरूड दल गणका गणपति गर्ने लोकसागर कटुवालले बताउनुभयो। गरूड दल गणको आयोजना तथा नेतृत्व गरेको एकीकृत व्यापत्प्रति कार्य अभ्यास मनसुनको डेमो प्रदर्शनमा नेपाली सेनाका 30 जना सशस्त्र प्रहरी बल सशस्त्र प्रहरी विपद प्रतिकारी बेस सिंगटीबाट सशस्त्र प्रहरी नायब निरीक्षक शेखर कार्कीको नेतृत्वमा 15 जना र इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विष्णुहरि फुयालको नेतृत्वमा करिब 5 जना नेपाल प्रहरीको टोलीको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घेमिरे, कालिचोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवकोटे, गरूड दल गणका गणपति कर्णेल लोकसागर कटुवाल, प्रहरी नायब उपरीक्षक मनोज कुमार लामा, सशस्त्र प्रहरी नायब उपरीक्षक संजय अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका डीएसपी धीरज बानिया, बिगु गाउँपालिकाका पूर्व अध्यक्ष उदिष्टिर खड्का, स्वास्थ्य कर्मी, पत्रकार, स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। दोलखामा फौजी किराको प्रकोपले मकै बाली नष्ट गरेको कृषकको बनाइरहेको छ। मकैको सबै बोट किराले खाएर नष्ट गरेपछि दर्जनौं किसानहरू समस्यामा परेको जिल्लाका कृषकहरूको बनाइरहेको छ। जिल्लामा मकै बालीमा फौजी किराको प्रकोप देखिएपछि किसानहरू चिन्तित हुनुभएको हो। अमेरिकन फौजी किराको प्रकोपका कारण मकैका बोटहरू सखा हुन थालेको कृषक रीता विश्वकर्माले बताउनुभयो। उहाँले भन्नुभयो, भर्खरै हुर्कँदै गरेको मकै बाली नै नष्ट भएको छ। यस वर्ष मकै उत्पादनमा उल्लेखनीय गिरावट आउने देखिएको छ। जिल्लाको बैतेश्वर गाउँपालिका र भीमेश्वर नगरपालिकामा फौजी किराको प्रकोपले मकै बाली नष्ट गरेको कृषकहरूले बताउनु भएको छ। सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर 7 सिमराहीमा आगोमा डोको सुकाउने क्रममा आगोले पोलेर एकजना घाइते हुनुभएको छ। घाइते हुनेमा स्थानीय 54 वर्षीय भक्त बहादुर श्रेष्ठ रहनु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रहरीका अनुसार श्रेष्ठले नयाँ बनेको डोको आगोको तापमा सुकाउने क्रममा अचानक डोकोमा आगो लागि भएको थियो। आगो नियन्त्रणमा लिने प्रयासमा उहाँ स्वयं आगोको चपेटामा पर्नु भएको थियो। घटनापछि परिवारका सदस्य तथा स्थानीयवासीको सहयोगमा उहाँलाई तत्काल अस्पताल पुर्याइएको छ। प्रारम्भिक उपचारपछि उहाँको स्वास्थ्य अवस्था मध्यम रहेको चिकित्सकहरूले बताउनु भएको छ। काभ्रे जिल्लामा पहिलो बालमैत्री नगरपालिका धुलीखेल नगरपालिकाले बने नगरपालिका भित्रका कक्षा 5 भन्दा माथि पढ़ाइ हुने 18 वटा सामुदायिक विद्यालयमा बालबालिका दुर्व्यसनी विरोधको वृहत सप्ताहव्यापी अभियान सञ्चालन गरेको छ। उक्त अभियानमा विभिन्न विद्यालयका 1100 बालबालिका सहभागी हुनुभएको थियो। धुलीखेल नगरपालिका बाल मैत्री सहजकर्ता एवं बाल अधिकार कर्मी सुबोध रिमाल र जिल्ला तथा धुलीखेल नगर बाल क्लब सञ्जाल आयुका आयुष न्यौपानेको सहजीकरणमा कार्यक्रम भएको हो। वैदेशिक रोजगारी ठगी मुद्दामा अदालतबाट दोषी तौर भई लामो समयदेखि फरार रहनुभएका एक प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। यो सोलुखुम्बुको खबर हो। पक्राउ पर्नेमा सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्डा नगरपालिका वडा नम्बर 1 तिङला घर भएका 53 वर्षीय लालबहादुर कार्की रहनु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो। उहाँका अनुसार कार्की विरूद्ध इन्दिरा खड्का र बुद्धिमान खातीले वैदेशिक रोजगारमा ठगी मुद्दामा जाहेरी दिनुभएको थियो। दुवैजनाको छुट्टा छुट्टै जाहेरीका आधारमा सम्मानित अदालतले उहाँलाई जनहित 2-2 वर्ष कैद र 2-2 लाख रूपियाँ जरिवाना फैसला सुनाएको थियो। अब आजको मौसम सम्बन्धी जानकारी। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यूनचापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली वर्षा तथा हुरी चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका अधिकांश हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदली रहेको छ। तराईको क्षेत्रमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपतमा मूल्य अभिवृद्धि कर लागू गर्ने सरकारको निर्णयले सर्वसाधारण उपभोक्ता प्रभावित। नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक 39,200 जनाको मृत्यु। विद्यार्थी अभावले बन्द हुँदै सामुदायिक थपिँदै निजी विद्यालयहरू। र दलखामा फौजी किराको प्रकोपले मकै बाली नष्ट गरेको कृषकको भनाई। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: हिमालयन क्राउन एकेडेमी को विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघाङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघाङ चरीकोट दोलखा। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761321444 र 9761321445। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य,
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
3: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
4: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा। सम्पर्क नम्बर 9851165046।
5: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062 9844648062।
8: अरे यही थियो त, कहाँ सरे छ आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
8: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
0: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
8: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
8: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9843184314। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

यति बेला बिहानको 8 बजेको छ।

नमस्कार। दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासको समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल जेठ महिनाको 17 गते आइतबार आज प्रकाशित पत्र पत्रिकाले बिजुलीको भ्याटले ग्यास प्रतिष्ठानमा अड्को जड़ीबुटीमा गोली चलाएर प्रहरीले लुटेर समात्यो, निकोटिनको लतमा फस्ते युवा पुस्ता, रीतिले पहाड़ी क्षेत्रका सामुदायिक विद्यालय, प्रधानमन्त्रीको विकल्पमा राष्ट्रपति पति 12 जान लाग्नु भएको हो लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। प्रधानमन्त्रीको विकल्पमा राष्ट्रपति सभापति 12 जान लाग्नु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणबारे कुनै प्रगति नभएको बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने यसै साता भारत जाने तयारीमा हुनुहुन्छ। प्रधानमन्त्री पार्टी अध्यक्ष नभएको अवस्थामा बालेन्द्र शाहको भन्दा पहिले सभापति लामी छाने नै जान लाग्नु भएको हो। सरकारका प्रमुखको भन्दा पहिला पार्टी प्रमुखको भ्रमण स्वाभाविक भएको विज्ञहरूले बताउनु भएको छ। राजनीतिक तथा अन्तर्राष्ट्रिय सम्बन्धका जानकार डाक्टर सञ्जीव पोहमागाई यस प्रकारका भ्रमण कुनै नवीन प्रयोग या डिपार्चर नभएको र अन्तर्राष्ट्रिय कूटनीतिकमा पनि यस्ता भ्रमणहरूलाई अभ्यस्त परम्पराकै रूपमा लिने गरेको बताउनुहुन्छ। हुन त यस्तो अवस्थालाई सरकारले ढल्ने संकेत भनेर अनावश्यक भ्रम पनि फैलाउने गरिन्छ। विगतमा कतिपय त्यस्ता कम्पिरेसी प्रचार पनि गरेको देखिन्थ्यो, तर यस्तो भ्रमणलाई हामीले स्वाभाविक रूपमा लिनुपर्ने उहाँले बताउनुभयो। तर पार्टी सभापतिको नाताले रविको भ्रमण सामान्य देखिए पनि यसलाई अझ उन्नत आयाम दिन सकिने ठाउँतर्फ भने सरकार

0: ले ध्यान दिएको देखिन्छ। यो खबर आज नयाँ अनलाइन खबरले लेखेको छ। रेतिदै पहाड़ी क्षेत्रका सामुदायिक विद्यालय निजी विद्यालय भटाभट थपिँदै गर्दा सरकारी विद्यालय भने धमाधम बन्द हुने अवस्थामा पुगेका छन्। 50 भन्दा कम विद्यार्थी भएका विद्यालयको सूची संकलन गरेर एक हप्तामा गाभ्ने प्रक्रियामा सरकार छ। कतिपय विद्यालयमा एउटै विद्यार्थी छैनन् भने कयौंमा निकै कम विद्यार्थी छन्। विद्यार्थी नै रितिएका विद्यालयका शिक्षकहरूलाई सम्बन्धित स्थानीय तहले सकेसम्म अन्य विद्यालयमा पठाएर व्यवस्थापन गरिरहेका छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार 5 भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालय 293 छन्। पहाड़ी क्षेत्रमा तीव्र बसाई सराई र सरकारी शिक्षाको खस्किदो गुणस्तरका कारण सामुदायिक विद्यालयहरू रेतिने क्रम जारी रहेको छ। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। निकोटिनको लतमा फस्दै युवा पुस्ता। नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक 39,200 जनाको मृत्यु हुने गरेको छ। नेपाल सरकारले सुर्ती गर्ने पदार्थलाई नियन्त्रण गर्न नसक्दा उद्योगीले सुर्ती मात्र होइन निकोटिनका नयाँ उत्पादनतर्फ युवा पुस्तालाई फसाउँदैछन्। सुर्तीजन्य पदार्थमा कम्तीमा 75% कर लगाउनु पर्नेमा नेपालमा सुर्तीजन्य पदार्थमा 35% भन्दा बढ़न सकेको छैन। सुर्तीजन्य पदार्थ उत्पादनको नियन्त्रणको लागि थप कड़ा नीतिगत हस्तक्षेप आवश्यक रहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सुर्तीजन्य पदार्थको प्रयोगले क्यान्सर मोटु रोग दीर्घ श्वास प्रश्वास रोग लगायतका नसर्ने रोगको जोखिम बढ़ाएको जानकारी दिनुभयो। उहाँले यसको नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिनुहुँदै सुर्तीजन्य पदार्थ र निकोटिनजन्य उत्पादनले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार र समग्र स्वास्थ्य प्रणालीमा समेत ठूलो आर्थिक तथा सामाजिक भार थपिरहेको बताउनुभयो। डाक्टर देवकोटाका अनुसार युवा पुस्तालाई लक्षित गरी बजारमा ल्याइएका नयाँ निकोटिन उत्पादन नियन्त्रणका लागि कानूनी तथा नियमकीय संयन्त्रलाई थप प्रभावकारी बनाउन आवश्यक देखिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि 1,20,000,000,000 भन्दा बढ़ी मानिसले सुर्तीजन्य पदार्थ निकोटिनजन्य पदार्थ प्रयोग गर्छन्। दक्षिण मध्य पूर्वी एसियामा मात्रै करिब 32,20,00,000 वयस्का र 86,00,000 किशोर किशोरीले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्। यो खबर आज गोर्खा पत्रले लेखेको छ। बिजुलीको भ्याटले ग्यास प्रतिस्थापनमा अड्को। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत वार्षिक 85 युनिट भन्दा बढ़ी विद्युत खपतमा मूल्य अभिवृद्धि कर लागू गर्ने डाडाईले सर्वसाधारण उपभोक्ता प्रभावित हुनु भएको छ। घरायसी प्रयोजनमा विद्युतीय उपकरण प्रयोगमा अभ्यस्त हुने क्रममा रहेको उपभोक्तालाई 5% भ्याट लगाउने प्रावधानले उपभोक्तालाई जिड्याउने मात्र नभई मुलुकको विद्युत खपत विस्तारको योजनालाई पनि प्रभावित गर्ने देखिएको छ। अर्थमन्त्री डाक्टर सोनी बुवाकले संसदको दुवै सदनमा पेश गर्नु भएको आर्थिक विधेयकको दफा 55 मूल्य अभिवृद्धि कर र ऐन 2052 संशोधन गरी अन्तिम उपभोक्तालाई यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा 5% दर कर निर्धारण गरी कर लाग्ने गरी असुल उपलब्ध गर्नुपर्नेछ उल्लेख गरिएको छ। त्यस्तै बजेट वक्तव्यमा वार्षिक 85 युनिट भन्दा बढ़ीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा अर्थमन्त्रीले गर्नुभएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। जड़ीबुटीमा गोली चलाएर प्रहरीले लुटेर समात्यो। काठमाण्डुको जड़ीबुटीमा प्रहरीले गोली चलाएर एकजनालाई पक्राउ गरेको छ। जड़ीबुटीमा रहेको रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिषद काठमाण्डुको टोलीले गोली चलाएर एकजना लुटेरालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाण्डुको भद्रकाली घर भएका गणेश कार्की रहनु भएको छ। उहाँको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिषद काठमाण्डुले जनाएको छ। हिजो दिउँसो सुकी धारामा एक महिलाको साथबाट सुनसहित गरगहना लुटपाट भएको थियो। सोही घटनामा संलग्न एकजनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो भने अर्को एकजना बेलुकी जड़ीबुटीबाट गोली चलाएर पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिको ट्रोमा सेन्टरमा उपचार भइरहेको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू नेकपा एमाले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचन लक्षित गर्दै पार्टी जागरण अभियान शुरू गर्ने घोषणा गरेसँगै दोलखामा पनि पार्टी जागरण अभियान सञ्चालन हुने भएको छ। पार्टीले यो अभियान सफल बनाउनको लागि केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय स्तरका नेताहरूलाई जिल्लाको पालिका केन्द्रित गरेर जिम्मेवारी तोकेको छ। पार्टीको सचिवालयको बैठकले जिल्लाको भीमेश्वर नगरपालिकामा लालकुमार केसी, जिरी नगरपालिकामा शान्ति माया पाक्रिन, मेलुङ गाउँपालिकामा शिव प्रसाद भण्डारी, सैलुङमा भरत केसी, गौरीशंकरमा सरस्वती बस्नेत, कालिङचोकमा डबल पाण्डे, बिगुमा कृष्ण भुजेल, बैतेश्वरमा रचना खड्का र तामुखसी गाउँपालिकामा उर्मिला केसीलाई जिम्मेवारी प्रदान गरेको नेकपा एमाले दोलखाले जनाएको छ। दोलखाका स्वर्गीय पत्रकार रविन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको रविन्द्र स्मृति पत्रकारिता पुरस्कार 2083 पत्रकार केदार शिवकोटीलाई प्रदान गरिएको छ। कान्तिपुर दैनिकमा कार्यरत पत्रकार शिवकोटीलाई नगद 10,000 र सम्मान पत्र प्रदान गरिएको हो। त्यसै गरी कालिम्पोङको माध्यमिक विद्यालय चोरीकोटमा अध्ययनरत बी पन्ना नेपालीलाई 50,000 रूपियाँ सहित रविन्द्र स्मृति छात्रवृत्ति प्रदान गरिएको छ। जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलख बहादुर आले पुरस्कार तथा सम्मान पत्र दोलखामा फौजी किराको प्रकोपले मकै बाली नष्ट गरेको कृषकहरूको बनाइरहेको छ। मकैको सबै बोट किराले खाएर नष्ट गरेपछि दर्जनौ किसान समस्यामा परेको जिल्लाका कृषकहरूको भनाइरहेको छ। जिल्लामा मकै बालीमा फौजी किराको प्रकोप देखिएपछि किसानहरू चिन्तित हुनु भएको हो। अमेरिकन फौजी किराको प्रकोपका कारण मकैका बोटहरू सकाप हुन थालेको कृषक रिता विश्वकर्माले बताउनुभयो। काभ्रे जिल्लाको पहिलो बालमैत्री नगरपालिका धोलीखेल नगरपालिकाले नगरपालिकाभित्र कक्षा 5 भन्दा माथि पढ़ाई हुने 18 सामुदायिक विद्यालयहरूमा बाल बालिका दुर्व्यसन विरूद्ध वृहत साप्ताहव्यापी अभियान सञ्चालन गरेको छ। उक्त अभियानमा विभिन्न विद्यालयका 1,100 बाल बालिकाको सहभागिता रहेको थियो। खबर सुन्ने हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। अब अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी बासमा सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सांगुते निवासी 2054 सालको तत्कालीन फस्कु गाविस वडा नम्बर 1 का वडा अध्यक्ष, समाजसेवी, व्यवसायी, नेकपा एमालेका संगठित सदस्य एवं फस्कुका अभिभावक बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजली अर्पण गर्दछौं। यो शोकको समयमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं। अध्यक्ष सकुन बुढाथोकी, नेकपा एमाले सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कमिटी परिवार, फस्कु दोलखा।
2: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3 चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
0: हार्दिक श्रद्धांजली।
3: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढाथुकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजली अर्पण गर्दछौ। युसुको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फसको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमती कृष्ण कुमारी बुढाथोकी छोराहरू उद्धव कुमार बुढाथोकी बेलबहादुर बुढाथोकी बुहारीहरू सावित्री बुढाथोकी गोपिनी बुढाथोकी नाति नातिनाहरू गंगा बुढाथोकी समीक्षा बुढाथोकी गरिमा बुढाथोकी बद्री बुढाथोकी केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुते दुलखा।
2: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
4: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
6: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
7: पारे पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
6: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
7: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
6: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
7: यही हो त। त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
8: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
8: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494214542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कस्तो दाँत दुखेको, अघिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
6: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
5: त्यहाँ चाहिँ के हुन्छ नि?
6: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
5: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992।
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
2: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने, साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समयावधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। सामुदायिक कुकुरहरूको वन्यकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
3: कालिङचोक गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरणको लागि यही मिति 2083 साल जेठ 16, 17 र 18 गते कालिङचोक गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घर पालुवा कुकुरहरूलाई समेत वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरहरूलाई भोको राख्न साथै वन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र वन्ध्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाया नछोडिदिनु हुन अनुरोध गरिन्छ। यस सम्बन्धी जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत जानकारी गराइन्छ। सम्पर्क नम्बर 9840075359 र 9742647740।
3: सञ्जय शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत, कालिङचोक गाउँपालिका सुनखानी दुलखा।
2: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोडसल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुवा बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फर्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761।

0: आगोजन्य वस्तुहरू बालबालिकादेखि टाढै राखौं।
1: सार्वजनिक हितका लागि रेडियो सैलुङको आग्रह।
2: हजुर बुबा, नमस्कार।
3: नमस्कार नानी, नमस्कार।
2: के छ खबर, सन्चै हुनुहुन्छ?
3: सन्चै छु नानी।
2: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
3: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
2: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
3: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
2: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
4: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: खतिवटा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अरे यही थियो त कहाँ सरे आजकल।

0: भित्रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ।
1: के हुनु नि अभि, मा प्लान्चुक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रामा, चरीघ्याङमा रहेको मा प्लान्चुक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि,
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62, 98 44 46 88 62।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: अहिले त मेरो जन्मदिन हो नि, केक काट्नु पर्छ है मम्मी।
10: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
0: हाम्रा सेवा तथा सुविधाहरू, केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
11: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साद्दो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।

0: लाल सलाम कमरेड
1: लाल सलाम
0: हेर्नुहोस् कमरेड तपाईँले हामीलाई गोप्य रूपमा धेरै सहयोग गर्नुभयो विपक्षीको लिस्टमा तपाईँको नाम रहेको छ त्यसैले तपाईँ अब हामीसँग भूमिगत रहनुपर्छ
1: अनि मेरो पढाइ
0: तपाईँले मात्र पढेर हुन्छ र देशका धनी गरिब सबै वर्गले पढ्न पाउनुपर्छ भन्ने क्रान्तिमा छौँ बाँकी तपाईँको इच्छा

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो

0: विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814808642। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
1: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9720235649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851165046।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टिकुला रोड माथि रहेको छ प्रोप्राइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टिकुला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङ 7 दोलखा।

0: सामदाई के बनमा नाचने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: तपाईं कति वर्षको जीवन चाहनुहुन्छ? एक वर्ष, दस वर्ष या सय वर्ष?
2: त्यसैले एक वर्षको लागि हो भने धान रोप्नुहोस्, दस वर्षको लागि हो भने रुख रोप्नुहोस् र सय वर्षको लागि हो भने वातावरणीय संरक्षणको शिक्षा दिनुहोस्।

खाना को निःशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुका सम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 92 67

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जरेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 9861653518 9861653518। ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल शाखा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840573924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
6: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। साथै यसपालि भूमि बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ पुजारी मीन बहादुर तामाङ थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692 सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा
1: मुसाले पनि कति दुःख दिएको अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ कागज पत्र पनि उस्तै पारेछ
0: अरे त्यति सानो कुरामा कति बरबराएको दिदी आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन
1: हो र बाबु चरीकोटमा कहाँनिर पाउँछ नि
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ
1: हजुर आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस् यहाँ घरैसी स्टिल दराज अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ
0: प्रोप्राइटर भीम बहादुर थामी सम्पर्क नम्बर 9864000825 र 9814241402 भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
0: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साब्दो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार,
0: दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको एक्सरे गर्ने,
0: पहेँलो दाँतलाई चम्काउने,
2: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
0: दाँतमा हिरा राख्ने,
2: सुनको खोल राख्ने
0: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एक मात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
2: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
3: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु साँगुती निवासी 2054 सालको तत्कालीन फस्कु गाविस वडा नम्बर 1 का वडा अध्यक्ष, समाजसेवी, व्यवसायी, नेकपा एमालेका संगठित सदस्य एवं फस्कुका अभिभावक बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको सामूहिक निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजली अर्पण गर्दछौ। यो शोकको समयमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ। अध्यक्ष सकुन बुढाथोकी, नेकपा एमाले सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कमिटी परिवार, फस्कु, दोलखा। हार्दिक श्रद्धांजली। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजली अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फस्कु सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमती कृष्ण कुमारी बुढाथोकी, छोराहरू उद्धव कुमार बुढाथोकी, बेलबहादुर बुढाथोकी, बुहारीहरू सावित्री बुढाथोकी, गोपिनी बुढाथोकी, नाति नातिनाहरू गंगा बुढाथोकी, समीक्षा बुढाथोकी, गरिमा बुढाथोकी, बद्री बुढाथोकी, केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सागुती दुलखा।
4: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
0: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू:
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: चौबिसै घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, चौबिसै घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
4: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
4: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
6: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
7: हैन, के एकले गुनगुन गरिरहेको?
6: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
7: अनि के भो त, लगेर पाले भइगयो नि?
6: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
7: ए, दुर्गायन राजस्थाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
4: हजुर, हाम्रा सेवाहरू:
6: यहाँ बोइलर, गिरराज, लिर्स चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
7: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
4: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
6: राँगाको मासु पाइने पसल भएको घर सँगै।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पाँडे पनि किन दुखेको पक्छौ हाँ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: बनि? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
4: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
3: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
5: यो
6: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: नानु हजुर भालाई टाढा लान लागेको किन र नानु
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधिप्रति सम्मानपूर्ण व्यवहार गर।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो
4: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
5: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
4: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
5: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
4: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
5: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
4: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
5: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
4: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
5: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
4: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
5: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
4: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
5: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द

0: सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
4: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
3: त्यहाँ चाहिँ के हुन्छ नि?
4: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
5: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
6: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577079।
3: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
7: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
8: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
9: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
11: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
8: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
8: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: रकमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकाय प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कार्यालय जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।

0: सामुदायिक कुकुरहरूको वन्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: कालिम्चो गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरणको लागि यही मिति 2083 साल जेठ 16, 17 र 18 गते कालिम्चो गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घर पालुवा कुकुरहरूलाई समेत वन्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरहरूलाई भोको राख्न साथै वन्याकरण हुने दिन बिहान 8 बजेभित्र वन्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ। यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत जानकारी गराइन्छ। सम्पर्क नम्बर 9840075359 र 9742647940।
1: सञ्जय छिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत, कालिम्चो गाउँपालिका, सुनखानी, दुलखा।
0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जडीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुवा बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जडीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट, दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
4: सम्पर्क फोन नम्बर 9855154160, 9844645570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड। सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: अरे यही थियो त, कहाँ सरेज आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
0: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
0: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि,
3: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका, लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62, 98 44 46 88 62।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानीमेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: आज त मेरो जन्मदिन हो नि, के काट्नु पर्छ है मम्मी?
10: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
11: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साड्डो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
12: यो रेडियो सैलुङको समय सूचक हो।
13: यति बेला मध्याह्नको 12 बजेको छ।

0: नानु हजुर भालाई टाढा लान लागेको किन र नानु
1: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आदर सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधिप्रति सम्मानपूर्ण व्यवहार गर्नु।
2: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै वज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि
1: कार्यक्रम गीती कथा।
2: सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी। नमस्कार।
3: के छ खबर? सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।

0: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य
1: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9813 27806 र 9814 80 56 42 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा
2: होइन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
3: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
1: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020 35 649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 98511 65 046
4: अविनाश तिमी किन निराश छौ त
5: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
4: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
6: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए सम्पर्क मोबाइल नम्बर 9844030282

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तङ हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टिकुला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: हार्दिक निमन्त्रणा
4: लासो फ्याबोल्ला टसिदेले, नमस्कार, सेवा जोरले जजुलो पस्याउदाई, बौद्ध धर्म महायान त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ, यही 2083 जेठ 3 गतेदेखि सागधाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधाव महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ।
3: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6, चोथाङ महादेव खोला, सिद्धे छोइलिङ गुम्बा, डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा, सम्पर्क नम्बर 98 40 92 67 1।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जरेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं। थप जानकारीको लागि धनबहादुर थामी 9861653518 9861653518। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840573924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
6: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। साथै यसपालि भूमि बारतको जात्रा लामाख्यान डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौं। धामी पेमा दोर्जे तामाङ पुजारी मीन बहादुर तामाङ थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692 सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा
7: यो रेडियो सैलुङको समय सूचक हो
8: यति बेला दिउँसोको एक बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: तपाईं कति वर्षको जीवन चाहनुहुन्छ? एक वर्ष, दस वर्ष या सय वर्ष?
2: त्यसैले एक वर्षको लागि हो भने धान रोप्नुहोस्, दस वर्षको लागि हो भने रुख रोप्नुहोस् र सय वर्षको लागि हो भने वातावरणीय संरक्षणको शिक्षा दिनुहोस्।
3: वातावरण संरक्षणको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
5: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
4: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
5: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टील फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टीलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टील दराज पनि मरमत गरिन्छ।
4: हजुर, आजै भीमेश्वर स्टील फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टील दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टील दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टील फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
6: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
7: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
6: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै।
8: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
9: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
4: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सागुती निवासी 2054 सालको तत्कालीन फस्कु गाविस वडा नम्बर 1 का वडा अध्यक्ष, समाजसेवी, व्यवसायी, नेकपा एमालेका संगठित सदस्य एवं फस्कुका अभिभावक बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजली अर्पण गर्दछौ। यो शोकको समयमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं। अध्यक्ष सकुन बुढाथोकी, नेकपा एमाले सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कमिटी परिवार, फस्कु दोलखा। हार्दिक श्रद्धांजली। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढा थुकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको काम

0: खातामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
0: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
0: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एकले गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
3: यहाँ बोइलर, गिरराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ सामान लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्ष हो तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको यस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुफत मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: भनी हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने।
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

0: 어야 어야 벌써 다 죽겠고 어기야 뻔히 순냐사 야 뿌리 뭐라이 남이 거만 말자 하냐
1: अब क्या का धामी को मानी धामी को मैं होइना अब इन्दर डिजिटल बीस बाजार में लोई जाना पड़ता क्या सीन लाई
0: क्या तो इसकी मुंटा नहीं
1: क्या किया हूँ देना मैं पति है सुना तो
2: यार हमरा सेवा तथा सुविधा हरु लामो समय देखी अनुभवी डॉक्टर अरु द्वारा उपचार करीनी दांत को द्वारा भर्ने दुखे को दांत लाई उपचार करीनी खाली ठाउँ मा आफ्नै जस्तो फिक्स दांत लगाउने मेसिन बाटै दांत भर्ने दांत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टी का साथ हालिने फुल सिटी मेसिन बाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
9: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9141577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचो गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
1: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: नानु हजुर भालाई टाढा लान लागेको किन र नानु?
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधिप्रति सम्मानपूर्ण व्यवहार गरौँ।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो।
4: सामुदायिक कुकुरहरूको वन्यकरण तथा रेबिज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
5: कालिम्चो गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरणको लागि यही मिति 2083 साल जेठ 16, 17 र 18 गते कालिम्चो गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घर पालुवा कुकुरहरूलाई समेत वन्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरहरूलाई भोको राख्न साथै वन्याकरण हुने दिन बिहान 8 बजेभित्र वन्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ। यस सम्बन्धी जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत जानकारी गराइन्छ। सम्पर्क नम्बर 9840075359 र 9742647740।
5: सञ्जय छिबाकोटी, प्रमुख प्रशासकीय अधिकृत, कालिम्चो गाउँपालिका, सुनखानी, दुलखा।
4: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जडीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुवा बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जडीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट, दोलखा।
6: कतिवटा गुरुको पूजा सामग्री भण्डार
7: गोर्खावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
5: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
7: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
5: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
8: सम्पर्क फोन नम्बर 9810-54160, 9844-5570 र 0949-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट, सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार व्यवसाय,

0: 8714। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
1: आफैले जागिर खाने मौका त आको थियो नि, तर
2: तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
1: आफैले अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकि गर्ने।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त। माथि भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 8 20 10 7।
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
7: सब्सक्राइब नाउ एन्ड प्रेस द बेल आइकन।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88। पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9855-13-27-806 र 9841-80-56-42।
3: रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
7: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ।
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
1: ल त साथी हो म चाहिँ उसो भए यो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीको

0: दोलखा
1: हाम्रा सेवा तथा सुविधाहरू
2: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टिकोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-000-844 9848-73107 र 9855-00-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टिकोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोला।

0: सामुदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला दिउँसोको 3 बजेको छ।
4: कंगोमा फैलिएको इबोला भाइरस संक्रमणमा नेपालले आज श्रीलंकासँग खेल्दै आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले लिपुलेक, लिम्पिया, धुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र टेबल टक मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उहाँले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाइसकिएको र जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो। दुवै सरकारका इतिहासविद, सर्वेक्षक तथा भूमि सम्बन्धी विज्ञहरू राखेर वार्ता मार्फत विवाद समाधान गरिने उहाँको भनाइ छ। प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले लिपुलेक र लिम्पिया धुरा हुँदै भारत र चीन बीच हुने व्यापार बारे प्रश्न उठाएपछि प्रधानमन्त्रीले यस्तो स्पष्टीकरण दिनुभएको हो। उहाँले चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भएको जानकारी गराउँदै विवादको समाधान दुवै देश मिलेर गर्ने बताउनुभयो। कांग्रेस सांसद अर्जुन नरसिंह केसीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले मानव अधिकार आयोगको मात्र नभई सरकारलाई बुझाएका सबै प्रतिवेदन कार्यान्वयन गर्ने बताउनुभयो। भदौ 23 र 24 गतेको आन्दोलनको प्रतिवेदन पनि कार्यान्वयन हुने उहाँको भनाइ छ। प्रधानमन्त्रीले हात उठाएर समय मागेपछि सभामुख डीपी अरियालले उहाँलाई रोस्ट्रम प्रयोग गर्न दिनुभयो। केही सांसदले नियमावली विपरीत भएको भनी विरोध जनाए पनि सभामुखले नियमावली अनुसार नै भएको भन्दै दलगत रूपमा प्रश्न राख्न अनुमति दिनुभएको हो। विगतमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रमका लागि सभामुखले समय निर्धारण गरेर सांसदहरूले लिखित रूपमा प्रश्न दर्ता गराउने अभ्यास थियो। अमेरिकी सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधि विकासमा अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एसेन्ट समिटलाई सम्बोधन गर्दै उहाँले दुई देशबीचको 79 वर्ष लामो कूटनीतिक सम्बन्धमा पर्वतारोहण एउटा ऐतिहासिक कडी रहेको बताउनुभयो। अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतूहलता रहेको उहाँको भनाइ छ। उपविदेश मन्त्री रोजर्सले सन् 2025 नेपाल आएका 11,50,000 अन्तर्राष्ट्रिय पर्यटक मध्ये 1,12,000 अमेरिकी रहेको जानकारी दिँदै अमेरिका नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत बजार रहेको बताउनुभयो। नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै उहाँले नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने पुनः पुष्टि गर्नुभयो। रोजर्स 3 दिने भ्रमणका लागि आजै काठमाडौँ आउनुभएको हो। चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे क्षेत्रमा बढ़दो अवैध उत्खनन र वन प्रणाली रोक्न माग गर्दै भोलि सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ। चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन, क्रसर उद्योगको मनपरी र वन विनाशले तराई मधेसको भूमि मरूभूमिकरण हुने खतरा बढ़ेको भन्दै अभियानले हस्ताक्षर संकलन गरेको हो। जेठ 1 गतेदेखि शुरू भएको मेची महाकाली हस्ताक्षर अभियान आज काठमाडौँको माइती घरमा सञ्चालित छ। अभियानका अध्यक्ष सुनिल कुमार यादवका अनुसार देशभरका झण्डै 200 ठाउँमा जनजागरण तथा हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन भएको छ। झापाको मेची पुलदेखि कञ्चनपुरको महाकाली पुलसम्म पुगेर सञ्चालन गरेको यस अभियानमा चुरे क्षेत्रको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पाइएको उहाँले बताउनुभयो। अभियान विगत 1 दशकदेखि चुरे क्षेत्रमा हुने अवैध गिट्टी बालुवा उत्खनन, क्रसर उद्योगको नियन्त्रण, नदी नालाको संरक्षण, प्रदूषण नियन्त्रण तथा जड़ीबुटीको अवैध दोहन रोक्नका लागि संघर्षरत रहेको उहाँको भनाइ छ। डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 सशस्त्र प्रहरीका 1 जवान सहित 2 जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बेपत्ता हुनेमा पारी गाउँमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय 56 वर्षका तीर्थबहादुर थापा मगर रहेका छन्। प्रहरी नायब परीक्षक डीएसपी वरूण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका उनीहरू मामा भान्जा नाता पर्ने हुन्। महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेकोले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी शुरू गरेको डीएसपी सिंहले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556493333 4935।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। शंखसभाको बोटखोला गाउँपालिका वडा नम्बर 4 सिरेकमा रहेको कोशी राजमार्गमा सुक्खा पहिरो खस्दा खाँदबारीकीमा थाङका सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अस्ति दिउँसो सड़कमाथिको भिरालो भागमा ठूलो परिमाणमा ढुंगा माटो तथा गेग्रान खसेपछि सड़क खण्डमा गाड़ी ठप्प भएको हो। पहिरोले झण्डै 15 मिटर सड़क पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरो खसेसँगै त्यहाँबाट जावत गरिरहेका यात्रु तथा गाडी प्रभावित बनेका छन्। कि खाँदबारी किमाथाङका सड़क खण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य सड़क सञ्जाल हो। सड़क अवरूद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीय बासिन्दा, यात्रु तथा अत्यावश्यक सामग्री बोकेका गाड़ी समेत प्रभावित बनेका छन्। अब विदेशको खबर, कंगोमा फैलिएको इबोला भाइरस संक्रमण निकै चिन्ताजनक रहेको चिकित्सा सम्बन्धी परोपकारी संस्था मेडसा फ्रन्टियर्स एमएसएफले चेतावनी दिएको छ। एमएफएसका उपनिर्देशक डाक्टर एलन गोन्सालेसले यसअघि यति छिटो यति धेरै संक्रामक नफैलिएको बताउनु भएको बीबीसीले जनाएको छ। प्रकोप घोषणा भएको दुई हप्तापछि एमएसएफका उपमहानिर्देशक गोन्सालेसले इबोलाले चिन्ताजनक अवस्था सृजना गरेको बताउनु भएको हो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अडहानम गेब्रेसियसले भाइरस नियन्त्रण प्रयासहरूको निरीक्षण गर्न कंगोको पूर्वी प्रान्त इटुरीको भ्रमणमा रहेका बेला प्रभावकारी संस्थाले यसो चेतावनी दिएको हो। कंगोमा 1,000 जनाभन्दा धेरैमा इबोलाका शंकास्पद संक्रमण देखिएको र कम्तीमा 246 जनाको ज्यान गएको खबरमा उल्लेख छ। यस्तै छिमेकी देश युगाण्डामा 9 जनामा संक्रमण देखिएको र 1 जनाको ज्यान गएको छ। यसैबीच डब्ल्यूएचओले कंगोमा चलिरहेको द्वन्द ले पनि इबोला प्रकोपको प्रतिकारमा व्यापक रूपमा बाधा पुर्याइरहेको जनाएको छ। अहिलेको प्रकोप बुन्डी बुग्यो नामक इबोलाको दुर्लभ प्रजातिको लहरसँग सम्बन्धित छ, जसको कुनै प्रमाणित खोप छैन। यसबाट संक्रमित हुने मध्ये झण्डै 1/3 ज्यान जाने गर्दछ। अब खेल खबर, साफ महिला च्याम्पियनशीपमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दैछ। यो खेल भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशाला

0: महिला च्याम्पियनशीपमा नेपालले आज श्रीलंकासँग खेल्दै आईपीएल क्रिकेटको उपाधिका लागि आज बेंगलुरू र गुजरात बीच प्रतिस्पर्धा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: आँखा खुल्दा म अस्पतालमा थिएँ कि आफैकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानो? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानो रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: हार्दिक निमन्त्रणा
2: लासो फ्याफोल्ला टसिदेले नमस्कार सेवा जोरले जुजुलो पस्याउदै बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधाव महिनामा न्यूनि व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनि व्रत बस्न आउनु सक्नुहुनेछ।
1: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840927761।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2000

0: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टील फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टीलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टील दराज पनि मरमत गरिन्छ।
0: हजुर, आजै भीमेश्वर स्टील फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टील दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टील दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टील फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
2: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
3: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
2: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साब्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
4: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार,
2: दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको एक्सरे गर्ने,
2: पहेँलो दाँतलाई चम्काउने,
4: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
2: दाँतमा हिरा राख्ने,
4: सुनको खोल राख्ने
2: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
4: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
0: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु साँगुते निवासी 2054 सालको तत्कालीन फस्कु गाविस वडा नम्बर 1 का वडा अध्यक्ष, समाजसेवी, व्यावसायी, नेकपा एमालेका संगठित सदस्य एवं फस्कुका अभिभावक बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको

0: गतेका दिन 74 वर्षको उमेरमा भएको सामूहिक निधनले हामी अत्यन्त मर्माहित भएका छौ। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। यो शोकको समयमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ। अध्यक्ष सकुन बुढाथोकी नेकपा एमाले सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कमिटी परिवार फसको दोलखा। हार्दिक श्रद्धांजलि दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फसको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं। श्रीमती कृष्ण कुमारी बुढाथोकी छोराहरू उद्धव कुमार बुढाथोकी बेलबहादुर बुढाथोकी बुहारीहरू सावित्री बुढाथोकी गोपिनी बुढाथोकी नाति नातिनाहरू गंगा बुढाथोकी समीक्षा बुढाथोकी गरिमा बुढाथोकी बद्री बुढाथोकी केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुती दुलखा।
1: दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
2: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: अहिले अपराह्नको 4 बजेको छ।

सन्न 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको सङ्गलो सैलुङ सिरोफेरोमा म तारादेवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। नेपाल थामे समाज दोलखाको 7 जिल्ला अधिवेशन सम्पन्न। होम बहादुर थामेको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन। दोलखाको जयनगरपालिकाका 45 जना सुत्केरी महिलाहरूलाई उपप्रमुखसँग सुत्केरी पोषण कार्यक्रमबाट लाभान्वित लगायतका स्थानीय प्रसंग सहित लिपुलेक लिम्पिया धुरा र कालापानी सीमा विवाद कूटनीतिक विवाद सम्वाद र टेबल टक मार्फत समाधान हुने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौ। प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक लिम्पिया धुरा र कालापानी सीमा विवाद कूटनीतिक सम्वाद र टेबल टक मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदका प्रश्नको जवाब दिनुहुँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई आधिकारिक कूटनैतिक नोट पठाइसकिएको र त्यसको जवाब पनि प्राप्त भइसकेको जानकारी गराउनु भएको थियो। उहाँले दुवै सरकारका इतिहासविद सर्वेक्षक तथा भूमि सम्बन्धी विज्ञहरू राखेर टेबल टक मार्फत यो विवाद समाधान गरिने बताउनु भएको हो। प्रतिपक्षीय दल नेकपा एमालेका संसदीय दलका उपनेता पद्म आर्याले लिपुलेक र लिम्पिया धुरा हुँदै भारत र चीनबीच हुने व्यापारको विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्रीले यो स्पष्टीकरण दिनुभएको हो। प्रधानमन्त्री शाहले लिपुलेक सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनीतिक सम्वाद भएको जानकारी गराउनुहुँदै नेपालले भारतको भूमि मिचेको भन्ने प्रश्न पनि उठेकाले त्यसको समाधान दुवै देश मिलेर गर्ने बताउनु भएको छ। प्रधानमन्त्रीले हात उठाएर समय मागेपछि सभामुख डीपी आर्याले उहाँलाई रोस्टममा प्रयोग गर्न दिनुभएको थियो। केही सांसदले नियमावली विपरीत भएको भनी विरोध जनाए पनि सभामुखले नियमावली अनुसार नै भएको भन्नुहुँदै दलगत रूपमा प्रश्न राख्न अनुमति दिनुभएको हो। गत पौषमा अन्तिम साता सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीको विधान परिवर्तन गरेको छ। विधान महाधिवेशनबाट पार्टी नेतृत्व समेत परिवर्तन गरेको कांग्रेसले विधान समेत परिवर्तन गर्दै 9 नयाँ व्यवस्था राखेको हो। नेपाली कांग्रेसको विधान 2017लाई 11 पटक संशोधन गर्दै कांग्रेसले 9 नयाँ व्यवस्था राखेको हो। विधानमा 2082 भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलन, पार्टीबाट निर्वाचनमा उम्मेद्वार छान्न प्राइमरी इलेक्सन, पार्टी प्रवेशमा ल्याप टल इन्टी, पार्टीको लिडरशिप एकाडेमी, जनप्रतिनिधिलाई फिर्ता बोलाउन सकिने सहितका नयाँ 9 व्यवस्था राखिएको बताइएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 राष्ट्रिय सभाबाट पारित गरिएको छ। सभाको आज बसेको बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी पहिलो संशोधन विधेयक 2083 सर्वसहमत रूपमा पारित भएको हो। उक्त विधेयकमा विभिन्न सांसदहरूले संवेदनशीलता र प्रतिनिधित्व सम्बन्धी प्रावधानलाई थप स्पष्ट तथा प्रभावकारी बनाउन संशोधन प्रस्ताव पेश गरेका थिए। 3 संशोधन प्रस्ताव राखिएकोमा 3 प्रस्ताव फिर्ता लिएको बताइएको छ। विधेयकमाथिको छलफलमा उठेको प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जवाब दिनुहुँदै समावेशी प्रतिनिधित्व सम्बन्धी संशोधन प्रस्तावहरू निर्वाचन सम्बन्धी कानून संशोधनको क्रममा संशोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्राविधिक हिसाबले संशोधनमा आएका सकारात्मक विषयहरूलाई सरकारले सकारात्मक रूपमा लिएको उहाँले बताउनुभयो।

0: नेकपा एमाले प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद आर्यले व्यक्त गरेको धारणा रेकर्डबाट हटाउन माग गरेको छ। एमालेका प्रमुख सचेतक ऐन महरले सभामुख आर्यले प्रतिनिधि सभा नियमावली 2079 विपरीत बोलेकाले हटाउन माग गर्नुभएको हो। सभामुख आर्यले नै प्रतिनिधि सभा नियमावलीको गलत व्याख्या गरेको उहाँको भनाइ छ। प्रधानमन्त्रीले आकस्मिक रूपमा प्रश्न उत्तर कार्यक्रम सञ्चालन होस् भन्ने चाहेको काममा विपक्षी दलहरूले नियमावलीको विशेष विषय उठाएपछि सभामुख आर्यले नियमावलीको कुनै नियममा पनि 15 जनाले प्रश्न सोध्न पाउने भनी लिखित रूपमा छैन भन्ने धारणा व्यक्त गर्नुभएको थियो। सभामुख आर्यको उक्त भनाई नियमावलीको नियम 56 को उपनियम 5 विपरीत रहेको महरले बताउनु भएको छ। उपनियममा लेखिएको छ यस नियम अन्तर्गत प्रश्न गर्दा एक दिनको बैठकमा बढ़ीमा 15 जना सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन्। एउटा सदस्यले सोधेको प्रश्नको जवाब दिइसकेपछि क्रमशः अर्को प्रश्नकर्ता सदस्यको नाम बोलाइनेछ। यसअघि सभामुख आर्यले भएको थियो मैले फेरि माननीय सदस्यहरूलाई ध्यानाकर्षण गराए नियमावलीको कुनै नियममा पनि 15 जनाले प्रश्न सोध्न पाउने भनी लिखित रूपमा छैन। दोलखाको मुख्य पर्यटकीय क्षेत्र सैलुङमा पछिल्लो दिनहरूमा पर्यटक आगमन उल्लेखनीय रूपमा बढ़दै भएको पाइएको छ। सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिएसँगै सैलुङमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ़दै हुँदै गएको स्थानीय होटल व्यवसायीहरूको भनाइरहेको छ। यसै सन्दर्भमा हामीले सैलुङमा घुम्न आउनुभएका केही पर्यटकहरूलाई सैलुङ कस्तो लाग्यो भनेर सोधेका छौं।
1: म केशव खड्का काठमाडौँ साँखुदेखि आएको सैलुङ आउने धेरै पहिलादेखि इच्छा थियो। आज साइत जुयो हामी 5 जना साथीहरू आएछौँ। 100 थुम्का मिलेर बनेको सैलुङ भन्ने सुनेको थियो। यहाँ आउँदाखेरि साँच्चीकै हो जस्तो लाग्यो।
2: मेरो नाम दिपेश कार्की। सैलुङ राम्रै लाग्यो तर एउटा कुरा चाहिँ के हो भने अहिले पर्यटकीय चाप बढी भएको कारणले गर्दाखेरि बढी फोहोरहरू रहेछ। त्यो फोहोरलाई चाहिँ उचित ढङ्गले व्यवस्थापन गर्न सकियो भने चाहिँ अझ राम्रो हुन्थ्यो भन्ने लाग्छ।
3: मेरो नाम फक्नुमा शेर्पा। यहाँको सैलुङ एकदम राम्रो भ्युर छ, राम्रो लाग्यो।
4: चियोला म शेर्पा। राम्रो लाग्यो, विकास गर्नुपर्ने रहेछ। यहाँ सफा रोड अझै सफा हुनुपर्ने रहेछ, सफा हुनुपर्छ।
5: मनोज दाल। यहाँ समग्रमा देख्दाखेरि चाहिँ सैलुङ एकदम राम्रो छ होइन। अब भ्यू टाइप छ, एकदम राम्रो छ। तै पनि अझ पनि अब सरसफाई हुनु पर्यो।
6: नोबेल कार्की। पर्यटकीय क्षेत्र यो सुनवाको टुक्रा वास्तविकमै भन्ने हो भने यतिको ठाउँ हामीले नेपालमा पाउँदैनौँ। यसलाई विकासको एकदम आवश्यकता छ। अहिले केही नै पहिलाको तुलनामा अहिले धेरै विकासले खुड्किलो मार्दैछ। पानीको एकदम आवश्यकता छ।
7: मेरो नाम सुजित कार्की। सैलुङ डाँडा चाहिँ हाम्रो यो दोलखाको सबैभन्दा महत्वपूर्ण पर्यटकीय स्थल हो। जुन प्राकृतिक सौन्दर्य छ त्यसलाई चाहिँ एउटा आन्तरिक पर्यटनमा चाहिँ हामीले बृहत्तर रूपमा चाहिँ युटिलाइज गर्न सक्यौँ भने चाहिँ यहाँको रोजगारी सिर्जनादेखि लिएर ओभरअल इकोनोमीलाई नै यसलाई धेरै मोबिलाइज गर्ने गर्छ होइन। प्याकेजको रूपमा दोलखालाई चाहिँ टुरिज्म हबको रूपमा डेभलप गर्न सक्यो र यसलाई चाहिँ यसको मेन्टेन होइन यसको सरसफाइदेखि लिएर यदि रेगुलेट स्थानीय तहले रेगुलेट गर्यो भने चाहिँ फर्दर लङ टर्ममा चाहिँ यसले राम्रो बेनिफिट दिन्छ जस्तो लाग्छ।
8: मेरो विष्णु कार्की। सैलुङ त आफैमा एकदमै पर्यटकीय स्थल। पहिला त सवारी साधनको व्यवस्था नहुँदाखेरि पनि हामी तलबाट 4-5 घण्टाको दूरीमा हिँड्दै गर्दै आउँदाखेरि आफैमा राम्रो स्थान त पहिलेदेखि भन्ने नै थियो। विकासको नाममा चाहिँ अब गर्नुपर्दाखेरिमा चाहिँ एउटा अलिकति व्यवस्थित रूपमा चाहिँ अव्यवस्थित रूपमा चाहिँ यो हामीले पसलहरू देख्यौँ। उहाँले अब स्थानीयहरूले अब आर्थिक रूपमा आर्जन त गरिरहनु भएको छ। त्यसबाट नेचुरल नै रहन दिनुपर्छ यसलाई। यसमा रहेको अव्यवस्थित कुराहरू चाहिँ हटाउनुपर्छ नै भन्ने लाग्यो अब खासमा यसमा चाहिँ।
0: अब स्थानीय प्रसंगहरू। नेपाल थामी समाज दोलखाको 7 जिल्ला अधिवेशनबाट होमबहादुर थामीको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन भएको छ। शुक्रबार भएको अधिवेशनले सर्वसम्मत रूपमा होमबहादुर थामीलाई अध्यक्षमा चयन गरेको हो। कार्य समितिको वरिष्ठ उपाध्यक्षमा डोलबहादुर थामी, उपाध्यक्षमा भीमबहादुर थामी, सचिवमा विकास थामी, सहसचिवमा प्रकाश थामी तथा कोषाध्यक्षमा सदिन्ता थामी चयन हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा प्रदीप थामी, डोलमा थामी, बाबराम थामी, दिपेन्द्र थामी, केशव थामी, इन्दु थामी र टेकबहादुर थामी चयन हुनुभएको नेपाल थामी समाज दोलखाले जनाएको छ। दोलखाको जिरी नगरपालिकाका 45 जना सुत्केरी महिलाहरू उपप्रमुखसँग सुत्केरी पोषण कार्यक्रमबाट लाभान्वित हुनुभएको छ। नगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसँग सुत्केरी पोषण कार्यक्रमबाट 45 जना सुत्केरी महिलाहरूलाई घर घरमा नै पुगेर पोषण आहार वितरण गरिएको जिरी नगरपालिकाले जनाएको छ। उपप्रमुखसँग सुत्केरी पोषण कार्यक्रमबाट सुत्केरीहरूलाई अण्डा घिउ केडागुडी नुन र एउटा हाइजिन किट बक्स मञ्जन नेल कटर साबुन र काइयो उपलब्ध गराइएको छ। गत वर्ष पनि नगरपालिकाले 45 जना सुत्केरी महिलालाई नै पोषणयुक्त सामग्री वितरण गरेको थियो। दोलखामा गत वैशाख महिनामा सड़क दुर्घटना न्यूनीकरण सम्बन्धी 100 भन्दा धेरै कार्यक्रमहरू गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लामा गत वैशाख महिनामा सड़क दुर्घटना न्यूनीकरण सम्बन्धी 134 वटा कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको वार्षिक रिपोर्टमा उल्लेख गरिएको छ। जिल्लामा गत वैशाख महिनामा 336 वटा ट्राफिक नियम उल्लंघन गर्ने सवारीका साधन कारबाहीबाट 3,97,000 रूपियाँ राजस्व संकलन भएको थियो। सिन्धुलीले गाउँ घरका आँगन अहिले सड़कको उघटेका छन्। घर अगाडिको खुल्ला चौतारो खेतको डिल्ला परम्परागत आँगन हराउँदै जाँदा ग्रामीण जनजीविकाका गतिविधि राजमार्गमै सरेको दृश्य अब सामान्य बन्दै गएको छ। सिन्धुलीको मदन भण्डारी राजमार्गमा सड़कको बीच भागमा धान सुकाउँदै गरिएको विस्कुनले यति बेला ग्रामीण बेका बाध्यता र जोखिम दुवैलाई उजागर गरेको छ। स्थानीय बासिन्दाले घर वरिपरि पर्याप्त खुल्ला स्थान नहुँदा तथा लगातारको घामको अभावका कारण सड़कलाई नै मकै सुकाउने थलो बनाएका हुन्। राजमार्गको कालो पत्रे सतह छिट्टै तातिने भएकाले धान चाँडो सुक्ने विश्वासमा सड़कमा प्रयोग गरेको स्थानीयको भनाइरहेको छ। काभ्रेप्लाञ्चोक जिल्लामा धान र मकै खेतीको मुख्य समयमा रासायनिक मलको अभाव चुलिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय धुलीखेलमा युरिया मलको मौजा सकिएको छ भने जिल्लाको लागि छुट्याइएको कोटा पनि समाप्त भएको कार्यालयले जनाएको छ। शाखामा बाँकी रहेको करिब 300 बोरा समेत केही पालिकाका सहकारी संस्थाले बुकिङ गरिसकेका छन्। शाखा प्रबन्धक आलोक कुमारका अनुसार अहिले 5 खाल मन्दन देवपुर पनौती नवबुद्ध र तेमाल क्षेत्रबाट धान तथा मकै खेतीको लागि यूरिया मलको उच्च माग भइरहेको छ। हवस् त यो खबरसँगै अपरान्न 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
10: हैन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
11: हैन के एकले गुनगुन गरिराको?
10: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
11: अनि के भो त, लगेर पाले भइगो नि?
10: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
11: ए दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
12: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर गिरराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
11: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
12: दुर्गा एन्ड राजेशन चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घरसँगै।
13: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
11: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दुध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सभा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
12: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

नमस्कार, साथै साहित्यिक अभिवादन। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथाको प्रतीक्षा गरेर बसिरहनु भएका आदरणीय तमाम श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैँको सातामा चाहिँ आजको यस सातामा पनि आवाजको तरंग मार्फत प्रदीप सेन्जुरी उपस्थित भइसकेको छु। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति हो कार्यक्रम गीति कथा। गीति कथा तपाईहरूले प्रत्येक साताको शुक्रबार राति 8 बजे, यसै गरी पुनर्प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जसँगै हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि। कार्यक्रम गीति कथा एक विशुद्ध साहित्यिक कार्यक्रम हो, जहाँ विभिन्न सर्जक तथा स्रष्टाहरू लेख्नु भएको निकै नै राम्रा, रमाइला, मर्मस्पर्शी उपन्यास कथाहरू वाचन हुने गर्दछन्। र कार्यक्रम गीति कथाको आजको विषयमा पनि अघिल्लो साताबाट शुरू भएको कथा विवाहित पुरूषसँगको प्रेमको दोस्रो अर्थात अन्तिम भाग लिएर आएको छु। यो कथा सुनाउन एक किसिममा आउँछु। कार्यक्रमको शुरूआत मिठो सांगीतिक कोसेलीबाट गर्छु। सांगीतिक कोसेली पछि आइहाल्छु। तपाईँहरू कार्यक्रम सुन्दै गर्नुहोस्।

यो निकै नै मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत गरे। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीती कथाको साथमा हुनुहुन्छ। गीती कथाको आजको बसाईमा पनि अघिल्लो साताबाट शुरू भएको कथा विवाहित पुरूषसँगको प्रेमको दोस्रो भाग लिएर आएको छु। अब सुनौ विवाहित पुरूषसँगको प्रेमको कथाको यो दोस्रो तथा अन्तिम भाग।

मैले भने पागल नबन। उनी बोलिन्, पहिले बनाउने अनि अहिले नबन भनेर हुन्छ। मैले भने, म यहाँ तिमीलाई बुझ्न आएको, म आफैले त आफैलाई बुझ्न सकेको छैन, हजुरले के बुझ्नुहुन्छ र। उनले यस्तो कुरा गरिन्, तिमी जस्तो भेटेको नै थिएन। मैले भने, त्यसैले त म खास छु नि है। यो गलत हो, मैले उनलाई भने, यस्तो गल्ती त म खुसी खुसी गर्छु नि। उनी भन्दै थिइन्, तिमी सम्हालिनुपर्छ भने मैले, यो दुई दिन मलाई डुब्न दिनु, म अनि तिमीसँगै डुबे भने। उनले भने, यो मायाको सागर मिलेर तरौंला, गाना पो गाउन लाए कि। उनले भनिन्, आफू एउटा कुरा गरे छ, ऊ त अर्को सक्नुहुन्न भने सक्दिन भन्नु। मैले भने, मलाई पागल बनाएर नै छाड्ने हो। उनले भनिन्, छाड्दै छाड्दिन म। मैले भने, तिमीलाई समात्ने अर्को आउँदैछ। उनी भन्दै थिइन्, त्यही तनावबाट भाग्न यहाँ आए कि अर्कोले तनाव दिइराख्या। मैले भने, तिमी पहिलेदेखि नै यस्तै हो कि बीचमा दिमाग हल्लिने काम गरेकी थियौ। उनले भनिन्, क्यारे। मैले भने, दामन नै किन, अहिलेसम्म आएको छैन, सोचेको थिएँ कुनै दिन बोयफ्रेन्डसँग आउँछु। ए है, म तिम्रो बोयफ्रेन्ड हो र? के को बोयफ्रेन्ड, अहिले त म झन् बुढोसँग आएकी छु। मैले भने, दुईवटा बुढी हुन्छन् तेरो भन्थे, भएछन् क्या। उनले भनिन्, हेर न, खुब मक्ख परेको। मैले भने, मैले केही भने त दिइहाल्नुपर्छ है। उनी अनिता भन्दै थिइन्, मैले उसलाई बुझ्न नै सकेको छैन, म उसलाई पढ्छु भन्ने कतै आफै उसको लागि एउटा पाठ त होइन जस्तो पनि लाग्छ। उसले मलाई आफ्नो जिन्दगीको पुरा किताब नै मानेको जस्तो देख्दा मेरो डर मलाई नै सताउँदैछ। उसलाई देख्दा एउटा खुल्ला चरी पिण्डडामा कैद हुने डरले अन्तिम पटक जोड जोडसँग पखेटा फरफराएर जस्तो लाग्छ। ऊ उड्न चाहन्छे र सायद मेरो साथ बिना उसको उड्ने चाहना अपुरो हुन्छ। हामी गलत छौं, ऊ मान्न तयार छैन। त्यसै सायद भनिएको पनि होइन कि एभ्रिथिङ इज फेयर इन लभ एन्ड वार। पुग्न आँट्यो, सोधिन् उनले, अब एकछिन, यत्रो यात्रा कटेको पनि थाहा पाइन। मैले भने, जम्मा 55-60 किलोमिटर छ। उनले भनिन्, दिनको रात पनि त पर्दैछ नि। मैले भने, उज्यालो पछि अन्धारो र अन्धारो पछि फेरि उज्यालो प्रकृतिको नियम नै हो नि। उनले भनिन्, खोइ आफ्नो त अन्धारोले छोएपछि उज्यालो हुन्छ जस्तो लागेको छैन। तिम्रो जिन्दगी त रङ्गीन हुँदैछ नि झन्। हजुर बिना सबै फिक्का नै हुन्छ होला सायद। तिमीसँग कसैको जिन्दगी जोडिँदैछ अब। म उसलाई खुसी नै राख्छु, तर जुन खुसी म हजुरसँग महसुस गर्छु त्यो खुसी सायद मैले पाउने छैन। तिमीले यस्तो भन्दा मलाई नरमाइलो लाग्छ, सायद दोष जति सबै मेरै हो। किन? प्रश्न गरिन्। म तिम्रो जिन्दगीमा ढिलो आए तर सब उत्थल पुत्थल गराइदिए। म विवाहित, यस्तो पनि होइन कि म खुसी छैन। मैले माया गरेकोसँग नै बिहे गरेको र त्यो माया पहिले जति थियो अहिले पनि त्यति नै छ र सायद त्यो भन्दा पनि धेरै पनि। उनले भनिन्, जलाएको हो मलाई, त्यो त मलाई सुरुमा नै थाहा थियो कि हजुर विवाहित हो भन्ने। तिमी खुसी हुनुभन्दा अगाडि नै मैले तिम्रो खुसी खोसिदिए। उनले भनिन्, मैले त्यस्तो भनेकी छु कहिल्यै, हा कुरा नगर्नु, म अहिले जति खुसी छु नि त्यति म कहिले पनि थिइनँ र सायद हुन्न होला पनि, यसको कारण पनि हजुर नै हो नि। मैले भने, सक्दिनँ यार तिमीसँग। उनले भनिन्, मैले सक्नु भनेकी नै छैन। सूर्यको प्रकाश पर डाँडामा विश्राम लिने तर्खरमा छ, चिसो हावाको सिरेटो मुटु नै कमाउने गरी चलिरहेको छ। यो ठाउँ म पहिले पनि आएको थिएँ तर आज सब नौलो लाग्दैछ, बेग्लै अनुभूति हुँदैछ। त्यसमाथि उनको मुहारको त्यो खुसी, कोही आफ्नो कारणले खुसी भएको देख्दा नि बेग्लै आनन्द आउँछ। कस्तो चिसो, उनले भनिन्, म तातो बनाइदिउँ, भो पर्दैन। उनी शर्माइन्, किनभने फेरि जलेर खरानी हुनुभयो भने। उनी मुसुक्क हाँसिन्, मेरो डायलग मलाई नै। मैले प्रश्न गरे, अनि के त? उनले प्रत्युत्तर दिन्, अब त म किन चाहियो र आगो छ नि है। मैले भने, राति त हुन्न नि साथमा आगो। उनी इत्रिन्, म त छुन्न तिमीलाई, नछुई छातीमा सुताउनु न है, न्यानो हुन्छ। उनी माया महसुस गर्दै थिइन्, छातीमा सुताउने मात्र? सोधिहाले, अँ। किन नि? प्रश्न गरे, न्यानो हुन्छ नि त, रम खाऊ न, त्यस्तै न्यानो हुन्छ। मगाइसकेकी छु, उनले भनिन्, क्यारे। म जसँग भए कस्तो के, खालि क्यारे क्यारे मात्र, जहिले पनि मैले जे भने पनि त्यही मात्र हुन्छ। आजको रात र भोलिको दिनको त म रानी हो रानी। मैले भने, रातको रानी हो कि क्या हो? उसँगको समीप्यता, ऊ झन झन मातिर सर्दै थिए, जति रक्सीको मात्रा बढ्दैछ ऊ झन खुल्ला हुँदै थिए। यो पल मेरो सपनाको पल हो, मेरो मनको कुनामा यो चाहना कतै दबेर बसेको थियो, साकार आज हजुरले गर्दा भयो। मैले भने, तिमी किन यस्तो छटपट आएको? मलाई हजुरको अंगालोमा जोरसँग कसिएर रुन मन लागेको छ।
भयो है अब रक्सी तिमीलाई लागिसकेको छ। उनले भनिन् म त लुकी लुकी रक्सी खान्छु नि त यति लाग्दैन। मैले भने अनि के पागल जस्तो कुरा गरी कि त। उनले भनिन् के हो ज्याप भए एडभान्टेज लिने विचार छ कि क्या हो। मैले भने अलिअलि रक्सीले माथि एकै केटी अन्जान ठाउँ एउटै कोठा छाड्छु जस्तो मानेकी छौ कि क्या हो। उनले भनिन् हजुर चाहिँ नखानु है अब रक्सी। मैले भने तर्स्यौ कि क्या हो। अनि भोलि मैले त केही गरेको छैन सब रक्सीको कमाल हो भन्नुभयो भने। उनी मुसुक्क मुस्कुराइन् भयो डराउनु पर्दैन म केही पनि गर्दिन केही नगरे पनि हजुरको अंगालोमा चाहिँ सुत्ने हो। उनी उत्साहित हुँदै थिइन् अंगालोमा सुत्ने अनि केही सोधे मैले। उनी भन्दै थिइन् मलाई विश्वास छ जहाँ माया हुन्छ त्यहाँ भावना साटासाट हुन्छ। माया अर्थ न कसैले बुझ्यो र न कसैले बुझ्न नै सक्छ। ऊ एक ओहोरिएर मलाई नै हेरिराखेकी छे मानव मिल्थ्यो भने उसले मलाई सिङ्गो नै मिल्थे। ऊ नसामा लिप्त छे म प्रष्ट देखिरहेको छु कि ऊमा रक्सीको नसा भन्दा प्रेमको नसा हावी भइराखेको छ। म उसलाई माया गर्न थालिसकेको थिएँ। कसैको आफूप्रतिको माया देख्दा स्वत ऊप्रति माया पलाउन थाल्छ र मैले त्यो महसुस गरिसकेको थिएँ। म उसलाई यो भन्न जरुरी ठान्दिन किनकि म उसलाई अझै पागल बनाउन चाहन्न। आई वान्ट टु किस यू उनले मतिर प्रश्न गरिन्। मेरो जवाफ पहिले नै उनले मेरो ओठमा आफ्नो ओठ जोडिन्। मैले नकार्न सकिन उनी मलाई निल्न खोज्दै छिन्। उनी माथि रक्सी र मायाको नसा एकै पटक चढेको जस्तो भएको छ मानव उनको छटपटि उनी शान्त गराउने प्रयासमा छिन्। उनलाई मैले बुझ्न नै सकेको छैन त्यसैले उनको दिमागमा पढ्न असमर्थ छु तर शान्त वातावरण र उनका बन्द आँखा म जस्किए। जस्किनु भयो त सोधिन उनले। अँ यति मात्र बोल्न सके। घरकीलाई सम्झिनु भयो कि क्या हो लडबडिएको स्वरमा केही झर्को पनाका साथमा उनी बोलिन्। मसँग कुनै जवाफ थिएन। हामीले लिमिट क्रस गर्नु हुँदैन यसै भने मैले। घरे के हुन्छ उल्टै सोधिन्। खुस्क्यो कि क्या हो मैले भने। छैन म बोले। कस्तो के म केटा तिमीले भन्नुपर्ने मैले भनिरहेको छु। मैले भन्नुपर्ने तिमी यही त मनपर्छ नि हजुरको। मलाई हजुरको अंगालोमा रहनु छ सधैँभरिको लागि र त्यो सधैँभरि भनेको आजको रात मात्र छ मसँग। म खुल्ला किताब जस्तै छु हजुरको अगाडि। जस्तो चाहनुहुन्छ त्यस्तै लेख्नुहोस्। मेरो जिन्दगीको किताबको त्यो अंश केवल हामी दुईजनालाई मात्र थाहा हुनेछ। मलाई तपाईँप्रति कुनै गुनासो छैन र हुने पनि छैन। म मात्र हजुरमा हराउन चाहन्छु। चरा चुरुङ्गीको चिरबिरले बिहानीको संकेत दिएको थियो। पारी डाँडामा डुबेको घाम फेरि नयाँ उत्साहका साथ वरी डाँडामा दुल्केको थियो। प्रेम नउत्रिएको रक्सीको नासामा अझै उनी इन्द्रादेवीको काखमा थिइन्। म उनको उठाएको प्रतीक्षामा चियाको चुस्की लिँदै सोचिरहेको थिएँ। उठेपछि पक्कै प्रश्न त गर्छे। भेट हाम्रो जम्का भेट्ने हो। एउटा अपरिचित अनुहार थाहै नपाई मेरो जिन्दगीको अभिन्न अङ्ग जस्तै बनिसकेकी छे। उसको त्यो केटाकेटीपन उड्न चाहनुको चाहना र उमाथि थपिन गएको दायित्व उडन भुल्ल छे। के गरम कसो गरम उसको त्यो छटपटि मैले छरपष्ट देखेको छु। ऊ साँझ साह्रै माथिएकी थिए। ऊ नसा माथि भन्दा नसा ऊ माथि भारी थियो। ऊ रोएकी कराएकी थिए। छिनछिनमा हाँस्ने फेरि मसँग कराउने गरेकी थिए। मसँग साह्रै रुष्ट भएको भान म सजिलै महसुस गर्न सक्थे। ऊ के बोलिरहेकी थिए त्यो उसैलाई थाहा छैन होला। सायद उसलाई डर रहेछ कतै म उसँग बोल्न छोड्ने त होइन भनेर। ऊ यो शब्द बारम्बार भन्दै थिए। मेरो उनलाई सम्झाउने प्रयास व्यर्थ हो भन्ने मलाई थाहा भइसकेको थियो। त्यसैले म चुप थिएँ। म एकहोरो उनको कुरा सुनिरहेको थिएँ। उनको त्यो पीड़ा म आफै महसुस गरिरहेको थिएँ। त्यो पीड़ाको कारण म आफै थिएँ। ऊमाथि थप पीड़ामा थप्न कदापि चाहन्न। मलाई उसँग भन्दा आफैसँग नजर जुदाउनु छ। म आफ्नै नजरमा कहिले पनि गिर्न चाहन्न। म उनको उठ्ने समयको प्रतीक्षामा छु किनकि मलाई उसँग धेरै कुरा गर्नु छ। गुड मर्निङ उनको आवाज आयो। गुड मर्निङ उठ्यौ। म साँच्चै यो पल सधैँभरि मिस गर्नेछु उठ्ने बित्तिकै बोलिन्। उठ्न पाएको छैन फेरि पागल जस्तो कुरा मैले भने। हिजो राति उपद्रो मचाए कि क्या हो उनले सोधिन्। कहाँ हुनु हजुर त शान्त मान्छे नि। साँच्चै भन्नुहोस् न मलाई कस्तो डर लाग्यो। कोसँग मसँग प्रश्न गरे। हजुरसँग डर हुन्थ्यो भने यहाँसम्म आउँथे र उल्टे प्रश्न गरिन्। अनि के त सोधे। मैले केही त भनिन नि। मलाई बतुराएर मान्छे के भएको मैले सोधे। हिजो अलि लागेछ। अलि लागेछ याद छ के बोल्यौ के गर्यौ। इज्जत त लुट्न दिइन नि हजुरको उनले प्रश्न गरिन्। के लाग्छ तिमीलाई उल्टै सोधे। म त सही सलामत छु के थाहा। त्यो त मैले बनाइदिएको पनि हुन सक्छु नि। याद छ हिजो राति के भयो।
केही केही याद छ म रोएकी थिएँ हो रोएको चाहिँ याद छ सोधे मैले कता कता उनले भनिन् तिमी किन यस्तो भएको उनले भनिन् बिहान बिहानै म तिमी उठ्ने पर्खाइमा थिएँ मलाई अहिले नै गर्नु छ मलाई याद नै छैन के बोले उनले भनिन् त्यो तिमी भित्रको सत्य हो मलाई डर लागेको छ कतै तिमीले आफूलाई सम्हाल्न सकिनौ भने हजुर हुनुहुन्छ त सम्हाल्न के म सधैँ साथमा हुन सक्छु प्रश्न गरे हजुर मसँग बोल्न छाड्नुहुन्छ जस्तै लागेको छ मैले भने राति पनि यही भन्दै बरबराउँदै थियो अनि त मलाई त्यस्तै लाग्छ बोल्न नै छोड्छु जस्तो लाग्छ तिमीलाई सोधे मैले के थाहा उनले भनिन् के हो सही हो फेरि सोधे हामी गलत कहाँ छौँ र उनले भनिन् म विवाहित हो र तिमी अरू कसैको हुन लागेको छु माथि कि हामीले एक अर्कालाई माया गर्न पाइँदैन यो सम्बन्धको कुनै नाता छैन र बिना नाताको सम्बन्ध स्वीकार्य हुँदैन मैले भने कि मैले आफ्नो खुसी हेर्न नपाउने तिमीसँग जोडिएका हरेकलाई खुसी बनाउने तिम्रो दायित्व हो यसबीचमा मेरो खुसी खोइ त उनले सोधिन् मान्छे भनेको नै आफ्नो लागि भन्दा अरूको लागि बाँच्छ अनि मेरो खुसी फेरि सोधिन् त्यही हाँसोको माझ आफ्नो खुसी खोज्न सिक्नुपर्छ उनले भनिन् म हाँसो देखाउन सक्छु तर खुसी हुन सक्दिनँ मैले भने तिम्रो यस्तो शब्दले पीडा हुन्छ मलाई उनले सोधिन् किन कतै मेरो कारणले बन्न लागेको सम्बन्ध तिमीले स्वीकार्न सकिनौ भने उनले भनिन् म उसलाई खुसी दिन्छु तर म आफू खुसी हुन सक्दिनँ मैले भने मेरो कारणले हो उनले भनिन् के मेरो कारणले हो म भएको भए तिम्रो मनमा दुविधा हुने थिएन तिमी कति एक्साइटेड र खुसी हुन्थ्यौ होला है उनले भनिन् म अहिले जस्तो खुसी कहिले थिएन र हुन पनि सक्दिनँ यो हजुरको कारणले त हो मैले तिमीलाई क्षणिक खुसी दिएर जिन्दगीभरिको हाँसो खोसेँ मैले के भनेर त्यस्तो राति उनले सोधिन् के हामी सही छौँ मैले प्रश्न गरेँ उनले भनिन् म यसलाई गलत मान्दिनँ गलत कुरा सहीको चस्मा लगाएर हेरे पनि गलत नै हुन्छ म गलत नै त होइन सेल्फी सुन्न चाहिँ खोजेकी छु उनले भनिन् मसँग एकजनाको जीवन जोडिएको छ के म सेल्फी सुन्न मिल्छ हजुरले भाउजूलाई धोका दिनुहुँदैन उनले भनिन् के यो धोका होइन र उनलाई सोधे के म प्रतिको मायाले हजुरले भाउजूलाई गर्ने माया घटेको छ फेरि सोधिन् म झुटको खेती गरिराखेको छु के यो चाहिँ सही हो म हजुरको कोही होइन कि हजुरमाथि मेरो कुनै पनि अधिकार छैन र प्रश्न गरिन् मसँग जवाब छैन तर पहिलो अधिकार उनको छ मैले मलाई दिनु भनेकी पनि छैन हाम्रो सम्बन्ध यो समाजले बुझ्दैन मैले भने हजुरले बुझे पुग्छ उनले भनिन् मेरा प्रत्येक प्रश्नका जवाब उनीसँग छ मसँग कति अनुत्तरित प्रश्न छन् सायद तिनको पनि जवाब छ उनीसँग तर मसँग सोध्ने आँट छैन मैले गर्दा गाह्रो भएको छ हजुरलाई उनले भनिन् मतलब के हजुरले भाउजूलाई दिनुपर्ने समय मैले लिएको छु छैन मैले भने अनि के भयो त सोधिन् हामी गलत छौँ भन्न मात्र खोजेको के हामीले हामी बीचमा नराख्नुपर्ने सम्बन्ध राख्यौँ र प्रश्न गरिन् नै उनले भनिन् उसो भए के त तिम्रो मायाको हकदार जो मैले उसको माया खुसी दिएको छु मैले यसै भने के कसैले मलाई हजुरलाई माया गर्न रोक्न सक्छ र उल्टो प्रश्न गरिन् गल्ती यही छ के कसैलाई सफा मनले माया गर्नु अपराध हो उनले भनिन् जुन मायाको भविष्य छैन के त्यसैमा अल्झिनु ठिक हो त मैले सोधे के मायाको कुनै हद हुन्छ र उनी भन्दै थिइन् के लाग्छ तिमीलाई म तिमीलाई माया गर्छु कि नै उनलाई सोधे मैले यही नै माया हो हजुरलाई मेरो चिन्ता छ आउँदै गरेको सिचुएसनलाई ह्यान्डल गर्न सक्छौ म खुसी हुन्न म आँसु देखाउन सक्छु तर मलाई हजुरको साथ चाहिन्छ मायाको कुनै हद हुँदैन दुःख खोजी खोजी आउँछ खुसी खोजेर पनि पाइँदैन कसैको मायाले दिने खुसी एकान्तमा पनि ओठमा मुस्कुराहट ल्याइदिन्छ कुनै सम्बन्धका नाम हुँदैनन् तर तिनी यस्तै खास भइदिन्छन् तर समाजले नस्वीकार्ने सम्बन्ध जति नै ओठमा हाँसो ल्याउन् अन्तत घातक नै हुन्छन् म तिमीलाई माया गर्छु तर म तिम्रो पीडाको कारण हुन चाहन्न हजुरलाई कसले भन्यो हजुरले मलाई पीडा दिनुहुन्छ तिम्रो छटपटीमा मैले त्यो महसुस गर्न सक्छु मेरो माया चाहिँ महसुस गर्नु भएको छैन है उनले निराश भावमा सोधिन् सही र गलत तिमीले मैले भन्दा पनि यहाँ रहेका बाँकीले छुट्याउँछन् मलाई अरूको मतलब छैन तिमी किन यस्तो एकहोरो भए कि सायद सबैभन्दा प्रिय चिज म गुमाउँदैछु मलाई तिमीदेखि टाढा जानु छैन तर मलाई तिमीसँग मात्र नभई आफैसँग नजर जुधाउनु पर्दा डराउनु छैन उनले भनिन् कि हामीले एक अर्कालाई माया मात्र गर्न सक्दैनौ
त्यो माया मसँग नै हुनेछ, देखाउन सक्ने छैन, मात्र तिमीले महसुस गर्नुपर्ने हुन्छ। उनले भनिन्, हामी कति अभागी है। मैले भने, तिमी धेरै सोच्छौ, मायाको अर्थ प्राप्ति मात्र होइन, सबै देखेका र मन परेका चीज आफ्ना हुँदैनन्। जुन मसँग छ त्यो आफ्नै आँखा अगाडि टाढा गएको देख्न सक्दिन। उनले मलिन स्वरमा भनिन्, के म टाढा जाँदैछु र? उनलाई सोधे। हजुर त्यस्तै गर्नुहुन्छ। उनले भनिन्, मेरो सामिप्यताले तिमीलाई उसको नजिक जानबाट रोक्छ। हजुर कारण होइन, तर त्यो तिम्रो भविष्य हो, वर्तमान पनि त होइन। एक पटक ढल्न गाह्रो हुन्छ, म सिक्छु, तर मलाई हजुरको साथ चाहिन्छ। म यसै गरी नै सधैँभरि तिम्रो नजिक हुन सक्दिन, यो गलत हुन्छ। मेरो बिहेपछि हजुर मसँग नबोल्ने हो? प्रश्न गरिन्। मैले त्यस्तो भनेर उल्टे प्रश्न गरे। अनि के त आलु यस्तो कुरा गर्नुभएको? कसैलाई धोकामा राख्नु पाप हो, म त्यसको भागीदार बन्न चाहन्न। माया पाप होइन, उनले स्पष्टीकरण दिइन्। विवाहित पुरुष र महिलाले बाहिर सम्बन्ध राख्नु पाप हो। उनले भनिन्, सम्बन्ध र मायामा फरक छ। मायाले गाँसिएको सम्बन्ध? प्रश्न गरे। हिजोदेखि आज कसरी बित्यो मैले पत्तो नै पाइन, कि हाम्रो जम्मा यात्रा केवल 2-3 घण्टाको मात्र हो। मतलब? सोधे मैले। आजको काठमाडौँसम्मको साथपछि हाम्रो सँगैको यात्रा सकिने हो? सोधिन् उनले। यात्रा पक्कै नसकिएला, तर अबको गन्तव्य फरक हुनेछ। मलाई सधैँभरि हजुरको यस्तै साथ चाहिएको छ। दुई नाउको यात्रा जोखिम हुन्छ भने मैले, म जस्तो सुकै जोखिम लिन तयार छु। भइसकेको कुरा परिवर्तन गर्न सक्छौ? सोधे। त्यो समय मेरो हातमा थिएन, अबको समय मेरो हातमा छ, म आफू अनुकूल परिवर्तन ल्याउन सक्छु। के यो सही हो? सोधे फेरि।

ठूलो म प्रतिको माया र सम्मान कहिले कम गर्नु छैन मलाई। मेरो झर्नु पर्ने ठाउँ आइसक्यो। उनी बोलिन्, तपाईँ नआतिनुहोस्, म सब कुरा सजिलै फेस गर्नेछु। मैले भनेकी थिएँ त म सिचुएसन अनुसार आफूलाई सजिलै ढाल्न सक्छु। उसले श्रीमतीबाट पाउने हरेक सुख र साथ म उसलाई सधैँभरि दिनेछु। तपाईँ र म बीचको सम्बन्धले मेरो अब बढ्न लागेको सम्बन्धमाथि कुनै पनि असर पर्न दिने छैन। तर यति हो, हरपल उमा मैले हजुरलाई नै खोज्नेछु। खुसी त पक्कै हुने छैन, तर ओठमा हाँसो चाहिँ म हरदम ल्याउनेछु। मलाई बस हजुरको साथ चाहिएको हो। त्यसको लागि म जे गर्न पनि तयार छु, चाहे त्यो जिन्दगीसँग नै सम्झौता गर्न किन नपरोस्। मैले भने, म तिम्रो खुशी र दुःख दुवै क्षणमा तिमीसँग नै हुनेछु, मात्र केवल हाम्रो सम्बन्धमा कसैले प्रश्न चिन्ह खडा नगरोस्। उनले भनिन्, बोल्न त छाड्नु हुन्न नि मसँग। नै यति मात्र भने। यति भन्दै बीच बाटोमा हाम्रो यात्रा टुङ्गियो। उनी आएको बाटो फर्केर जानुपर्ने र म कोरिसकेको बाटोमा हिँड्नुपर्ने। सजिलो पक्कै भएको छैन मलाई, केही गुमाएको जस्तो महसुस भइरहेको छ मलाई। ऊ नशा भइसकेकी छे र यस्तो नशा जसलाई म घृणा गर्न सक्दिन। माया हो, कस्तो नशा हो, दलदल जस्तै। जति माथि निक्लन खोज्यो त्यति झनझन फस्दै जाने। बाटो गलत छ, जति सक्दो चाँडो फर्कन बेस, जति भित्र पस्दै गयो त्यति झन गाह्रो। किनकि थाहा छ बाटो गलत छ र गलत बाटोले सही गन्तव्यमा कदापि पुर्याउँदैन। सम्बन्धहरू कति यसै गाँसिन्छन् र खास भइदिन्छन् र कुनै सम्बन्धहरू यसै सकिन्छन्। एउटाले बोलाउन छाड्छ र अर्को उसले झर्को मान्ला भनेर बोलाउन छाड्छ। केही दिनपछि सन्चै हुनुहुन्छ? उनले सोधिन्। छैन, मैले भने। किन, के भएर? उनको प्रश्न आयो। तिमीले छाडी गयौ अनि बिरामी नपर्नुमा। ए है, त्यस्तो पो आलु? उनले भने। हाउ इज म्यारिड लाइफ गोइङ अन? सोधे मैले। सब ठिकठाक, बट स्टिल आई मिस यु, उनको उत्तर आयो। हो, कति मिस गर्छु त नि, बयान गर्न सक्दिन। अझै बुधले छोडेको छैन? हजुरलाई छोडिसक्यो र? मलाई लागेको थियो र? लागे थिएन भने किन म प्रति हजुरको गलत नियत आएन? उनले सोधिन्। मेरो स्वभाव नै यस्तै छ। तपाईँ मातिदा पनि तपाईँको स्वभावले साथ छोड्दैन? सोधिन्। त्यो रात के भयो? तिमी र म बीचको एउटा रहस्य हो र ममा नै सीमित हुने भयो। मैले भने। मलाई जान्नु पनि छैन, उनी भन्दै थिइन्। यसले कुनै अर्थ राख्दैन, यसै भने मैले। तपाईँ मलाई भुल्ने हो? सोधिन्। मैले त्यस्तो कहिले भने? तपाईँको कुरा नै त्यस्तै हुन्छ, तिमीलाई आफ्नो बनाउन पनि त सकिन। म त हजुरको नै हुने, तिम्रो घाँटीमा अरू कसैको मङ्गलसूत्र छ, त्यसले असर गर्दैन। यो भ्रम हो, मलाई भ्रममा नै बाँच्न दिनुहोस्, त्यसले पीड़ा मात्र दिन्छ। उनले भने। मैले केवल सम्झौता गरेकी छु, त्यो सम्झौता तिम्रो रोदनको कारण नभनोस्। मैले भने। मैले दोष हजुरलाई कहिले पनि दिने छैन, कारक म नै हुँ, कारण हजुर होइन। यो पागल मन हो, म यसैमा रम्न चाहन्छु। मैले भने। यो छेडीको, यो क्षण नै मेरो लागि सर्वोपरि हो, उनी भन्दै थिइन्। यसले जलाउनेछ तिमीलाई, मैले भने। म जल्न तयार छु। तिमीले यस्तो भन्न सुहाउँदैन, तिमीसँग अब कसैको जिन्दगी जोडिएको छ, मैले उसलाई सम्झाए। तपाईँ र म बीचमा उसले सम्बन्ध राख्दैन, उनले उस्तै उत्तर दिन्। ऊ तिम्रो श्रीमान हो, फेरि भने मैले। के मलाई गर्ने मायाले गर्दा हजुरले भाउजूलाई गर्ने माया कम भएको छ र? उल्टै उनको कुरा आयो। यसले कुनै सम्बन्ध राख्दैन, उसले उसको हकको माया पाउँछ, उनले भनिन्। तिमी अल्झी हौ, मलाई फुक्नु पनि छैन, यो घातक हुन्छ, फेस गर्न तयार छु। तिमीले यो सम्बन्ध स्वीकार किन गर्यौ? सोधे। मेरो आफ्नै बाध्यता थियो। आफ्नो बाध्यतामा अरूको खुसी खोज्ने अधिकार छैन, मैले भने। ऊ खुसी नै छ, उनी भन्दै थिइन्। त्यो धोका हो, सम्पूर्ण खुसीको ऊ हकदार हो। मेरो खुसीले महत्व राख्दैन? प्रश्न गरिन्। मेरो साथ घातक हुन्छ, हजुर बिना म खुसी हुन सक्दिन, उनले भने। सिक्नुपर्छ, मैले भने। उनी भन्दै थिइन्, मलाई सिक्नु छैन, मैले भने। यी कुराको कुनै ठाउँ छैन, उनले भनिन्। हजुर मलाई भुल्ने हो, मलाई हजुरको साथ चाहिन्छ, त्यही कुरा दोहोऱ्याइन्। मैले सधैँभरि सकिनँ भने म उसलाई माया गर्न सक्दिन, ऊ तिम्रो मायाको आशमा छ। देखाउने माया म गर्छु, तर उसप्रति मलाई कुनै फिलिङ्स आउँदैन, दोष तिम्रो नजरमा छ। म ऊमा हजुर देख्दिन, तिमीले ढोका बन्द गरेकी छेउ, भने मैले। म यो हजुर बाहेक अरूको लागि खोल्न सक्दिन, मैले भने। यो पाप हो, उनले भनिन्। मलाई पुण्य कमाउनु छैन, मैले भने। तिमी गलत छेउ, उनले भनिन्। के मेरो साथ हजुरलाई भारी भएको हो? म तिमीलाई दुखी देख्न सक्दिन, त्यसैले छाडेर नजानुहोस्।
मैले साथ दिन नसकौंला, मेरो माया लाग्न छोड्यो, उनले भनिन्, तिमी अरू कसैको पनि भयौ नि त। म उसलाई स्वीकार्न सक्दिन, मेरो सामिप्यता सायद कारण होला, होइन, उनले भनिन्, म केवल हजुरको माया र साथ चाहन्छु। मैले भने, समाजले अब त्यो बुझ्दैन। उनले भनिन्, हजुरले बुझेको छ। मैले भने, आखिर यो कहिलेसम्म? उनले भनिन्, अन्तिम सास रहन्जेलसम्म। मैले भने, यो पागलपन हो। उनले भनिन्, म यसैमा रमाउन चाहन्छु। मैले भने, यो हुन सक्दैन, दुई नाउँको यात्रा जोखिम हुन्छ। उनले भनिन्, म जोखिम बोल्न तयार छु। मैले भने, डुङ्गा बीचमा नै पल्टियो भने? उनले भनिन्, हजुर तार्नुहुन्न, म आफै दुविधामा छु, भाउजू र मामा रोज्नु भनेकी छैन नि मैले। म तिमीलाई माया गर्छु को अर्थ यो होइन कि तिम्रा सारा खुसी मेरा हुन् र तिमीलाई अरूसँग हाँस्ने हक छैन। उनी बोलिन्, खालि किन खुसी खोज्ने कुरा गर्नुहुन्छ हजुर? मैले कहिले भनेकी छु र मलाई हजुरसँगको साथले मात्र खुसी दिएको छ, मायाले मलाई पूर्ण बनाउने छ। तिमी किन बुझ्दैनौ, तिम्रो जिन्दगीमा अब म मात्र छैन। उनी बोलिन्, तपाईँको लाइफमा म भन्दा भाउजूले धेरै महत्व राख्नुहुन्छ होला, तर मेरो लाइफमा ऊ भन्दा धेरै गुणा महत्व हजुरको छ। तिमीले मैले भनेको बुझेको नै छैनौ कि अबुझ बनेकी छेउ? सोधे। मलाई केही बुझ्नु पनि छैन, पागल। मैले भने, के? फेरि भने, आलु। हजुर पनि मसँग यस्तो कुरा नगर्नुहोस् न, कस्तो टाढा जान लाग्यो जस्तो लाग्छ। एक दिन त जानु नै छ भने? मैले, कस्तो एक दिन त जानु नै छ हो र? जानु नै छ भने अहिले नै जानु, मलाई फर्किएर पनि नहेर्नु, म जे गर्छु गर्छु अनि सायद हजुरलाई केही फरक पनि नपर्ला। मैले भने, तिमी मलाई कस्तो बुझ्ने कोसिस गर्दैनौ? हजुरले कोसिस गर्नु भएको छ मलाई बुझ्ने? सोधिन्, के तिम्रो ऊले हाम्रो सम्बन्ध स्वीकार्छ? मैले उल्टै सोधे, के भाउजूले हाम्रो सम्बन्ध स्वीकार्नुहुन्छ? उनले मलाई उल्टै सोधिन्। मैले भने, नाइ, त्यही पनि हजुर मसँग कुरा गर्न मिल्छ भने म हजुरसँग किन मिल्दैन? मैले भने, केटाका दुई श्रीमती एक्सेप्ट गर्छन्, तर केटीका दुई श्रीमान कदापि स्वीकार्दैन यो समाजले। तिमी र ममा फरक छ। उनी बोलिन्, जुन समाजले मेरो भावना बुझ्दैन त्यो समाजको कुनै निर्णय मान्य हुने छैन मलाई। मैले भने, समाजदेखि पर राख्न सक्दैनौ हामीले आफूले आफैलाई। उनी बोलिन्, तपाईँ के चाहनुहुन्छ? म तिमीलाई खुसी देख्न चाहन्छु। मेरो खुसी हजुरमा छ, उनले भनिन्। यो तिम्रो भ्रम हो। मैले उनको भ्रम चिर्न खोजे, तर उनी मलाई भ्रम माने बाँच्न दिनुहोस्। जिन्दगी लामो छ, अहिलेको निर्णयले पछि पछुताउनु पर्यो भने? सोधे। हजुरसँग सम्बन्धित कुनै निर्णयले मलाई पछुतो पर्ने बनाउने छैन, उनी अडिग रहिन्। मेरो साथ तिम्रो उसँगको साथको लागि घातक हुन्छ, उनले भनिन्। म उसलाई धोका दिने छैन। मैले भने, यो धोका

सपना तहस नहस पारिदिन पनि सक्छ। मैले भने तिमी किन बुझ्दिनौ, उनी भन्दै थिइन् मलाई हजुरदेखि टाढा नपठाउनुस् न, म आफैसँग नजर जुदाउन सक्दिन। उनले भनिन् के हजुरले मलाई माया गर्नुहुन्न? मैले भने म मेरो स्वार्थको लागि कसैको माया खोज्न चाहन्न। कसले भन्यो हजुर स्वार्थी भनेर? म तिमीलाई माया गर्छु, तर अब त्यो मायाको कुनै औचित्य छैन। मेरो सानो गल्ती तिम्रो लागि ठूलो सिक नबनोस्। उनी बोलिन् मेरो बिहे हजुरको म प्रतिको मायाको अन्त्येष्टि हो, माया कहिल्यै मर्दैन। मैले भने हजुर किन मार्न खोज्दै हुनुहुन्छ? उनले सोधिन् माया मार्न खोजेको होइन, मात्र तिमीलाई कहीँ कतै भेटे भने नजर जुदाएर कुरा गर्न सकौं भन्ने मात्र हो। हजुरले के गर्नु भएको छ र नजर नै लुकाउनु पर्ने? म तिमीलाई कहिले पनि भुल्न सक्ने छैन। म तपाईँको भूतमा होइन वर्तमानमा रम्न चाहन्छु। तिम्रो उप्रति कुनै दायित्व छैन? प्रश्न गरे। बहुत माया लागेको छ त उसको, त्यति माया हामीले पाउन पाए, त्यो भन्दा धेरै माया म तिमीलाई गर्छु। मैले भने अनि किन आलु जस्तो कुरा गरेको त? उनले तर्किँदै भनिन् मलाई डर छ कि कतै म सधैँको लागि तिमीदेखि टाढा हुनु पर्यो भने। म हजुरलाई मदेखि टाढा जानै दिन्न। उनले भनिन् के उसले हाम्रो सम्बन्ध थाहा पायो भने स्वीकार छ? समस्या के हो? सोधिन् उनले। ऊ तिम्रो श्रीमान हो, तर माया त म हजुरलाई गर्छु। तिम्रो सिउँदो उसले रङ्ग्याएको छ, म फेरि रङ्गिन तयार छु। मतलब? सोधे। मलाई हजुरको श्रीमती बन्नु छ। मैले भने यो असम्भव छ। सोधिन् किन? मैले भने अरूले रङ्गाइसकेको सिउँदो म कसरी रङ्गम? उनले भनिन् त्यसमा मेरो खुसी थिएन। मैले भने मायाको अर्थ प्राप्ति मात्र होइन। उनले भनिन् बिना प्राप्ति मायाको अस्तित्व रहँदैन, म आफूलाई सम्हाल्ने कोसिस गर्दैछु। उनी बोलिन् मलाई हजुरमा डुब्नु छ, म भित्र गहिराई धेरै छ, त्यो गहिराईको हिस्सा बन्न चाहन्छु। के हामी सही हुनेछौ? सोधे उनलाई। सही र गलतको हिसाब किताब भविष्यले गर्नेछ, उनको जवाफ थियो। भविष्य आजमा भर पर्छ। मैले भने मलाई आज जिउन छ, के जिन्दगी नै सकिएको हो र मेरो? प्रश्न गरिन्। नै मात्र भन्न सके। किन हजुर यस्तै कुरा गर्नुहुन्छ? म के भनौँ त, मलाई तिमीदेखि टाढा जानु पनि छैन र तिम्रो नजिक आउन पनि डर लाग्छ। उनले भनिन् बिहे गर्नुहोस् मलाई। मैले भने असम्भव। उनले भनिन् मेरो बिहे हजुरसँग गरेपछि मात्र पूर्ण हुनेछ। मैले भने यो पागलपन हो। उनले भनिन् पागलपन नै सही। मैले भने सुन्नेले बौलाएछन् भन्छन्। उनले सोधिन् मलाई अरूको मतलब छैन हजुर रङ्गाउने हो मेरो सिउँदो? यो सही होइन, मेरो जवाफ थियो, म हजुरलाई मेरो श्रीमान हक दिन चाहन्छु। उनी अझै पनि जिद्दी गर्दै थिइन्, त्यो हक अरू कसैले पाइसक्यो, मेरो उत्तर थियो। उसले मेरो घरको ज्वाइँ बन्ने हक पाएको, मेरो श्रीमान होइन, उनी ढेर थिइन्। के अब त्यो उसको अधिकार होइन? सोधे मैले। मेरो जिन्दगीको निर्णय के म आफै लिन सक्दिन? ढिला भइसक्यो। मैले यसै भने अवसर अझै छ। उनी त्यही अड्किएकी थिइन्। आखिर यो नै किन? सोधे। म हजुरको नामको सिन्दुर लगाउन चाहन्छु। बस। आखिर किन? फेरि सोधे। मैले सम्झौता गरेकी हुँ, यो सम्झौतालाई राम्ररी निभाउन पनि मलाई हजुरको नै साथ चाहिन्छ। हजुरको माया र विश्वासले मलाई थप शक्ति दिनेछ र म सारा चुनौतीहरू सजिलै फेस गर्न सक्नेछु। बिना हजुरको साथ एक्लो महसुस गर्नेछु। मलाई थाहा छ म जे भनिरहेका छु प्र्याक्टिकल्ली त्यो सम्भव देख्दिन, तर म साराको अगाडि हजुरको श्रीमती भनेर चिनाउन नसके पनि आफूले आफूलाई ऐनामा हेर्दा हजुरको श्रीमती भन्न पाऊ म त्यतिमा नै खुसी हुनेछु। म केवल मेरो सिउँदोमा हजुरको नामको सिन्दुर लगाउन चाहन्छु। के यसले झन पीड़ा थप्ने छैन? प्रश्न गरे। मन परेको मान्छे जब आफूदेखि टाढा जान लागे जस्तो भान हुन्छ नि, त्यो पीड़ा सायद हजुरले महसुस गर्नु भएको छैन। के म टाढा जान लागेको छु? सोधे उनलाई। मेरो सिउँदो रङ्ग्याउने? उनले सोधिन्। के अनि मलाई भुल्न सक्छौ? सोधे मैले। उनी भन्दै थिइन् हजुर मदेखि आफूलाई बोलाउन चाहनुहुन्छ? जुन दिन तिम्रो ऊले मेरो बारेमा थाहा पाउनेछ म गायब हुनेछु। म चाहन्न कि तिम्रो वैवाहिक जीवन मेरो कारणले सकियोस्। म तिमीलाई दुखी देख्न सक्दिन भने मेरो कारणले दुःख त्यो कदापि सह्य हुने छैन। म तिम्रा हरेक सपनाहरू पूरा हुन् भन्ने इच्छा राख्छु, तर ती सपनाका तगारो बन्न चाहन्न। मेरा दुई सपना पूरा गर्नुहुन्छ? सोधिन् उनले। यदि ती सपना मैले नै मात्र साकार पार्न सक्छु भने अवश्य नै। मेरो सिउँदो हजुरले रङ्गाइदिनुहोस् र मलाई हजुरले एउटा चिनो दिनुहोस् जसका साथमा बाँकी मेरो जीवन काट्न सकौं। म बाचा गर्छु, म हजुरको जीवनमा कहिले पनि फर्केर

नै छैन। हजुरको कहानीको हिस्सा बन्न चाहेकी होइन म, बस मेरो हरेक कहानीको शीर्षक बनाउन चाहन्छु हजुरलाई। उनको कुराले मेरो मुटु डुकडुक हुन थाल्यो। के भनेको यस्तो, छाडेर जाने होइन, बिना हजुर म आफूलाई सम्हाल्न सक्ने छैन, उनको जवाफ थियो। त्यो पागलपन मात्र हुनेछ, मैले भने, हजुरको साथ बिना म पागल नै हुनेछु, उनी भन्दै थिइन्। कुनै दिन म टाढिए भने, सोधे, म आफूलाई सम्हाल्न नसक्ने होइन, तर सम्हालिनुको कुनै अर्थ हुने छैन। तिमी कस्तो पागल जस्तो कुरा गर्छौ के खालि, मैले भने। अनि के त, उनी भन्दै थिइन्। मैले भने, कति सपना सपनामा नै मिठा हुन्छन्। उनले भनिन्, विपना बनाउनु मेरो भाग्यमा रहेनछ। मैले भने, सायद दोष समयको होला। मैले सोच्ने समय नै पाइन, उनको जवाफ थियो। समय नै हाम्रो भागको थिएन, सोच्ने समयको कुनै औचित्य थिएन। के हजुर मलाई भुल्ने हो अब, फेरि प्रश्न आयो उनको। सायद दोष हाम्रो समीप्यताको हो, यसै भने मैले। हजुरलाई पछुतो छ, हजुरलाई पछुतो छ, मैले भने। म आफ्नै भुमरीमा रमेको, तिम्रो साथको आश सायद पछुतो यही नै हो, उनी बोलिन्। म टाढा जान लायकी होइन, टाढा हजुर हुन खोज्दै हुनुहुन्छ, मैले भने। नजिकिनुको कुनै अर्थ छैन, उनले भनिन्। कुनै अर्थ थिएन पनि, हजुर किन मेरो नजिक आउनुभयो, मैले भने। तिम्रो समीप्यता बेग्लै अनुभूति गराउँथ्यो मलाई। मतलब अब गराउँदैन कि अब पुग्यो, सोधिन्। मैले भने, आफैले कोरेको रेखा म आफै स्वयं नाग्न सक्दिन। यो कुरा पहिले थाहा थियो होला, मेरो एक दिन बिहे हुने नै छ, त्यही पनि मलाई किन पागल बनाउनु भयो, उनको प्रश्न थियो। भने, तिमीसँगको सम्बन्ध मेरो बसमा रहेन। हजुर मलाई माया गर्नुहुन्छ, फेरि सोधिन्। माया कुन अर्थमा, मैले पनि सोधे। माया कुनै अर्थ भन्छ, उनको पनि सोधाइ थियो, भने। सायद गर्नुहुन्छ या गर्नुहुन्न, यो गोलमोटल उत्तर होइन, मैले भने। गर्छु, उनी भन्दै थिइन्। अझै गर्नुहुन्छ नि, मैले भनिसकेकी छु है, सिधा सिधा उत्तर। गर्छु, मैले भने। अनि यो के हावा कुरा गरिराख्या, मैले भने। तर त्यो माया न त स्वीकार्य हुन्छ न त फलदायी नै, यसले केवल पीड़ा दिन्छ, म त्यो पीड़ा सहन तयार छु, उनको जवाफ थियो। मेरो कारणले तिमीलाई पीड़ा यो सही हुँदैन मलाई, मैले पनि भने। यही मायाको त म भोगी हुँ, उनको जवाफ थियो। म थप नजिकिनु तिम्रो लागि केवल दुःखको कारण बन्नेछ। अनि हजुर चाहनुहुन्छ चाहिँ के, सोधिन्। न त मान्छेका सबै चाहना पूरा हुन्छन्, न त सब समस्याको नै हल। बिना चाहना र समस्याको मान्छे केवल चितामा पल्टिरहेको अवस्थामा भेटिन्छ। तर मान्छे कहिलेकाहीँ समस्यामा मुस्कुराउन र चाहनालाई मार्न सक्ने हुनुपर्छ। म तिमीलाई खुसी देख्न चाहन्छु, यसै भने मैले। मलाई हजुरको साथ चाहिन्छ, उनको जवाफ थियो। कति भनौँ, मेरो साथ केवल तिमीलाई पीड़ा दिन्छ, उनले भनिन्। कि हजुरलाई डर हो, मैले भने। कस्तो डर, उनले भनिन्। मैले बिहे गरेर म अरू कसैकी भएँ भन्ने। हजुरलाई मेरो चिन्ता कि उसको चिन्ता, मैले भने। उसको चिन्ता माने तिम्रो चिन्ता जोडिएको छ, उनले भनिन्। म आफूलाई उसँग होइन हजुरसँग जोड्न चाहन्छु। तिमी गलत यहीँ छौ, अब यी कुराले अर्थ राख्दैन। यो मेरो मनको भाव हो, के म यो हजुरलाई पनि भन्न सक्दिन। तिम्रो मनमा यस्तो भावना उब्जनु नै गलत हो, मैले भने। मेरो माया गलत होइन, र हजुरले जबरजस्ती उसलाई माया गर भनेर मैले उसलाई माया गर्न सक्ने पनि होइन। हजुर आफै भन्नुहुन्छ नि, माया त एउटा भावना हो, मनदेखि मनलाई बुझ्ने। त्यो माया मैले हजुरलाई गरेकी छु, र त्यसको हकदार केवल हजुर नै हो, र अहिलेलाई मात्र होइन सधैँभरिलाई। सायद तपाईँको पनि मनको कुनामा कोही होला, सायद त्यो भाउजू नै हो या अरू कोही। जति कोसिस गर्नुहोस् हजुर निकाल्न सक्नुहुन्न, किनकि त्यो हजुरको मनको कुनामा उसले त्यो ठाउँ बनाइसकेको छ। मेरो मनको कुनामा त्यो ठाउँ हजुरका लागि राखेकी छु मैले, र त्यहाँबाट हजुर हट्न चाहे पनि मैले निकाल्न सक्दिनँ। मलाई हजुरबाट केवल मायाको आश छ। हजुर र मेरो सम्बन्धले मेरो अहिले बनेको सम्बन्धलाई कुनै असर गर्दैन र गर्ने पनि छैन। म उसँग खुसी हुन सिक्नेछु, सिक्दै जानेछु, तर साथ हजुरको चाहिन्छ। जिन्दगीमा मनदेखि माया गर्ने मन पाएको छु, र त्यसलाई म गुमाउन चाहन्न, मैले भने। के म हुँदा हुँदै तिमी उसको नजिक हुन सक्छौ, उसले हजुरको भागको माया पाउने होइन, उनको जवाफ आयो। जुन माया मलाई दिएकी छेउ त्यो उसको भागको, मैले भने। मेरो माया धेरै भएको हजुरलाई, प्रश्न पो आयो। म यो डर कसरी मारौं, उल्टे उनलाई सोधे। के हजुरलाई आफैमाथि विश्वास छैन, फेरि प्रश्न गरिन्। भयो के हो भने, सोधे।
म साथ साथ नै हुनेछु बहकिन दिने छैन उनले सान्त्वना दिन यो गलत हुन्छ मैले भने हामीले गल्ती नगरौंला उनले भनिन् मैले तिमीलाई सम्हाल्न सकिन भने प्रश्न नै गरे मलाई केवल हजुरले सम्हाल्न सक्नुहुन्छ उनीमा दृढ विश्वास थियो तर तिम्रा शब्द जिउ श्रृङ्ग बनाउँछ मैले भने हल्का साईको छु भनेको डराउनु भयो कि क्या हो उल्टै सोधिन् अनि मेरो घरदेखि कि छेउ आयो भने झन् जेठी कान्छी रमाइलो हुन्छ नि मार्छे घरिकीले म फकाउला नि त मैले भने आलु उनी भन्दै थिइन् आलु कुमार के मैले भने उनी भन्दै थिइन् मलाई छोडेर जानु त हुन्न नि है तिमीले उसलाई समय दिनुपर्छ उसले आफ्नो श्रीमतीबाट पाउने हरेक खुसी म उसलाई दिन्छु तर मलाई हजुरको साथ चाहिन्छ मैले भने अनि तिम्रो खुसी उनले भनिन् मेरो खुसी हजुरमा छ मैले भने म तिमीलाई एउटा लोग्नेले आफ्नो श्रीमतीलाई दिने सबै खुसी दिन सक्दिन म जति पाउँछु त्यतिमा नै खुसी हुन्छु मैले मेरो जिन्दगीसँग सम्झौता गरिसकेकी छु मैले भने तिम्रो यस्तो शब्दले पीड़ा हुन्छ मलाई सायद म नभएको भए सायद मेरो भागमा यति खुसी पनि पर्थेन होला उनको सिधा जवाब मैले भने तिमी खुसी छौ उनको उल्टै प्रश्न आयो मलाई छोडेर जानु हुन्न नि है भने जान्न बल्ल जान्न सुन्न पाइयो म एकदम खुसी नै छु हजुरसँगका प्रत्येक पल मलाई खुसी नै प्रदान गर्छन् म हजुरसँग यस्तै खुसीका पल बटुल्न चाहन्छु मनका भावना खुलेर सुनाउन चाहन्छु हजुरलाई सधैँभरि यस्तै माया गर्न चाहन्छु यो माया म कसैलाई देखाउन सक्ने त छैन तर हजुरलाई महसुस गराउनेछु हामी बीचको सम्बन्धले हाम्रो व्यक्तिगत वैवाहिक जीवनलाई असर गर्न दिने छैन जस्तो थियो हजुरको अगाडि त्यस्तै रहन चाहन्छु यदि यो माया समाजले स्वीकार्दैन भने मलाई मेरो माया समाजलाई देखाउन पनि छैन यदि हजुर चाहनुहुन्छ भने हामी बीचको सम्बन्ध हामी बीचमा नै राख्न चाहन्छु मलाई बस हजुरको माया र साथ चाहिएको हो हजुरले जस्तो भन्नुहुन्छ म त्यस्तै गर्नेछु मात्र मदेखि टाढा जाने कुरा नगर्नु साँच्चै जानुहुन्न नि माया अर्थ न कसैले बुझेको थियो न कसैले बुझेको नै छ माया अन्ध हुन्छ भन्छन् किनकि माया गर्नेले एक अर्काको मन हेर्छन् कसैको रूपमा मोहित हुनु त्यो माया होइन क्षणभरको आकर्षण हो माया प्राप्ति मात्र होइन र यसको अन्त्य विवाहसँगै हुन्छ भन्ने पनि होइन माया त केवल माया हो मनदेखि मनलाई बुझ्ने केही पछि ओए के छ मैले म्यासेज गरे आलु उनले भने अनि तिम्रो उहाँ खोइ त सोधे कसरी भनेको काममा जानुभएको छ उनको जवाफ आयो तिमी जानु पर्दैन सोधे अहिले पछि जान्छु उनको जवाफ आयो याद चाहिँ कतिको आएको छ त नि मेरो मैले मनको कुरा उनीसम्म पोखे भन्दै थिइन् बयान गर्न सक्दिन पागल पनि नसकिने भुहै मैले भने सक्नु पनि छैन उनको छोटो जवाफ आयो अहिले कता छौ फोटो त बडो डाहा लाग्ने हाल्छौ त फेसबुकमा उनी भन्दै थिइन् फोटोमा मात्र हो ह्याप्पी फेस देखिएको मन खुसी छैन हाल अस्ट्रेलिया छु

भर्खरी तपाईले सुन्नुभयो कथा विवाहित पुरूषसँगको प्रेम। यो सँगै कथा यही समापन भएको छ। तपाईलाई कथा यहाँसम्म आइपुग्दा कस्तो लाग्यो कुनै जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि ठेगाना कार्यक्रम गीति कथा रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीकोट चरीघेन दोलखा। इमेल मार्फत पनि पत्रचार गर्नुहोस्। इमेल ठेगाना हो रेडियो सैलुङ @gmail.com। वाचन भइरहेको कथा विवाहित पुरूषसँगको प्रेम यही समापन भएको छ। तपाईलाई यो कथा कस्तो लाग्यो कुनै तपाईले यदि यो कथा रेडियो मार्फत सुन्न भ्याउनु छुटाउनु भएको छ भने तपाईले अब यस कथालाई युट्युबमा गएर पनि सुन्न सक्नुहुन्छ। त्यसको लागि युट्युबमा जानुहोला, प्रदीप सेन्चुरी अफिसियल सर्च गर्नुहोला। त्यहाँ गएर विवाहित पुरूषसँगको प्रेम शीर्षकको कथा खोज्नुभयो भने भेट्न सक्नुहुन्छ र पाएक पढ्ने समयमा सुन्न सक्नुहुन्छ। सुन्ने कोशिश गर्दै गर्नुहोला। कथा सुन्नुभयो तपाईँ सम्पूर्णमा धन्यवाद। अर्को साता फरक किसिमको कथा उपन्यास लिएर आउने वाचा गर्दै आजको बसाईबाट प्रदीप सेन्चुरी विदा भए। नमस्कार, शुभ समय।

0: हार्दिक समवेदना। दुलाखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सागुती निवासी 2054 सालको तत्कालीन फस्कु गाविस वडा नम्बर 1 का वडा अध्यक्ष, समाजसेवी, व्यवसायी, नेकपा एमालेका संगठित सदस्य एवं फस्कुका अभिभावक बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजली अर्पण गर्दछौं। यो शोकको समयमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं। अध्यक्ष सकुन बुढाथोकी, नेकपा एमाले सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कमिटी परिवार, फस्कु दोलखा।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: हार्दिक श्रद्धांजली। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजली अर्पण गर्दछौं। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फस्कु सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं। श्रीमती कृष्ण कुमारी बुढाथोकी, छोराहरू उद्धव कुमार बुढाथोकी, बेलबहादुर बुढाथोकी, बुहारीहरू सावित्री बुढाथोकी, गोपिनी बुढाथोकी, नाति नातिनाहरू गंगा बुढाथोकी, समीक्षा बुढाथोकी, गरिमा बुढाथोकी, बद्री बुढाथोकी, केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सागुती दुलखा।
4: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
5: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। ए होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
4: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टील का भाडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
5: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुफात मूल्यमा उपलब्ध गराउँछ नि।
4: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
5: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
0: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
6: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
0: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
0: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
6: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
0: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
6: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
0: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
6: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
6: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
0: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
6: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
6: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007866।
6: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
4: अया अया कस्तो दाँत दुखेको गिया पनि सुन्या छ ए बुढी मलाई धानुकोमा लैजा भन्या
7: अब के गर्छ धानीकोमा नि धानीकोमा होइन अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई
4: त्यहाँ चाहिँ के हुन्छ नि
7: त्यहाँ के हुँदैन नपत्या सुन त
8: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
9: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841570969
4: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
10: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
6: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844492992
11: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
12: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
6: हाम्रा सेवा तथा सुविधाहरू
13: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
6: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
13: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
6: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि
14: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिए निकास र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने, साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। सामुदायिक कुकुरहरूको वन्यकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: कालिङचोक गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरणको लागि यही मिति 2083 साल जेठ 16, 17 र 18 गते कालिङचोक गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्यकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घर पालुवा कुकुरहरूलाई समेत वन्यकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्यकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्यकरण हुने अघिल्लो दिन साँझबाट कुकुरहरूलाई भोको राख्न साथै वन्यकरण हुने दिन बिहान 8 बजेभित्र वन्यकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ। यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत जानकारी गराइन्छ। सम्पर्क नम्बर 9840075359 र 9742647940।
1: सञ्जय शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत, कालिङचोक गाउँपालिका सुनखानी दुलखा।
0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्ने बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहजता र विश्वासिलो यात्राका लागि खनादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण

0: यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अरे यही थियो त, कहाँ सरे आजकल
3: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
3: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
5: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
6: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
3: यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
6: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62 98 44 46 88 62।
7: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु साँगुती निवासी 2054 सालको तत्कालीन फस्कु गाविस वडा नम्बर 1 का वडा अध्यक्ष, समाजसेवी, व्यावसायी, नेकपा एमालेका संगठित सदस्य एवं फस्कुका अभिभावक बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजली अर्पण गर्दछौ। यो शोकको समयमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ। अध्यक्ष सकुन बुढाथोकी, नेकपा एमाले सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कमिटी परिवार फस्कु दोलखा।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्सोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 98 44 55 40 60, प्रकाश थापा 98 44 55 40 60।

0: नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
1: हार्दिक श्रद्धांजलि। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फर्स्टको सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढाथुकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फर्स्टको सागुते उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं। श्रीमती कृष्ण कुमारी बुढाथोकी, छोराहरू उद्धव कुमार बुढाथोकी, बेलबहादुर बुढाथोकी, बुहारीहरू सावित्री बुढाथोकी, गोपिनी बुढाथोकी, नाति नातिनाहरू गंगा बुढाथोकी, समीक्षा बुढाथोकी, गरिमा बुढाथोकी, बद्री बुढाथोकी, केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फर्स्टको सागुते दुलखा।
2: अविनाश, तिमी किन निराश छौ त?
3: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
2: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधु बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधु बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: अनुरोधक दीप जनपन कार्यालय दोलखा।
1: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

0: नमस्कार, साँझ छ बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। म चिरञ्जीवी। तपाईँले यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट www.radiosailung.org लगन गरेर संसारभर सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन। भारतले मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको प्रधानमन्त्री शाहको भनाई। प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेकोले माफी माग्नुपर्ने एमाले नेता प्रदीप गेवालीको धारणा। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा औपचारिक विभाजनको संघारमा महामन्त्री धवल शमशेर राणाले गरे नयाँ अभियानको घोषणा। र पश्चिम टर्कीमा भएको पर्यटन बस दुर्घटनामा कम्तीमा 8 जनाको मृत्यु, 33 जना घाइते। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताउनु भएको छ। प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाब दिने क्रममा उहाँले यो विषय समाधानका लागि कोशिश भइरहेको बताउनुभयो। उहाँले नेपालले पनि भारतको जग्गा मिचेको आफूले पाएको दावी गर्नुभयो। म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ। प्रधानमन्त्री शाहले भन्नुभयो यो विषयमा दुई पक्ष बसेर हेर्नुपर्नेछ। उहाँले लिपुलेक लिम्पिया धुरा मिचेको विषयमा नेपालले पठाएको पत्रमा भारत सरकारले जवाब पनि दिएको जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले नेपालको विवादित भूभाग बारे भारत र चीनका साथै इंग्ल्याण्डसँग पनि कुरा गरेको बताउनुभयो। भारत र चीन मात्र नभई इंग्ल्याण्ड सरकारसँग पनि कुरा गरेका छौं। प्रधानमन्त्री शाहले भन्नुभयो उहाँहरू ब्रिटिश इण्डिया छाड्दै गर्दाको समस्या अहिलेसम्म भइरहेको हुँदा यसमा इंग्ल्याण्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ। एमाले सांसद पद्मा आर्यले नेपालको भूमि प्रयोग भारत र चीनले व्यापारिक मार्ग खोलेको विषयमा सरकारको धारणा माग्नु भएको थियो। प्रधानमन्त्री शाहले यसअघि विभिन्न कालखण्डमा भएका आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रूपमा अध्ययन गर्ने पनि बताउनु भएको छ। नेकपा एमालेका नेता प्रदीप गेवालीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपालले भारतीय भूमि मिचेको भनेर दिनुभएको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गर्नुहुँदै माफी माग्नुपर्ने बताउनु भएको छ। आज सामाजिक सञ्जालमा पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका गेवालीले भन्नुभयो नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ। संसदको रोस्टरमा उभिएर प्रधानमन्त्रीले बोल्नुभएको यो विषय आपत्तिजनक, सन्देहास्पद र भर्त्सना योग्य छ। यो अभिव्यक्ति तत्काल फिर्ता लियोस् र सार्वजनिक रूपमा क्षमा मागियोस्। नेकपा एमाले सभामुख डोल प्रसाद अर्यालले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेको छ। प्रतिनिधि सभा नियमावलीको नियम 56 रहेका व्यवस्थाबारे सभामुखबाट गलत व्याख्या भएको भन्दै एमालेका प्रमुख सचेतक एन बहादुर महरले यस्तो माग राख्नु भएको हो। प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 3 दिन अगाडि प्रश्न लिने व्यवस्था कहीँ पनि गरिएको छैन भनेर रोस्टमबाट भन्नुभयो। त्यो प्रतिनिधि सभा नियमावली विपरीत छ। म यसमा नियमापत्ति गर्न चाहन्छु र स्वयं सभामुखको त्यो शब्द संसदीय रेकर्डबाट हटाइयोस् भनेर माग गर्न चाहन्छु, उहाँले भन्नुभएको छ। कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सम्माननीय प्रधानमन्त्रीले नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको रहेछ भन्नुभयो, कहाँनिर मिचिएको हो यसबारे छिटो भन्दा छिटो अवगत गराउनु पर्ने बताउनुभयो। प्रधानमन्त्री दुई देशको सीमा बारे बोल्नुभएको यो सत्य हो भने राखिन पर्यो, यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस्, उहाँले भन्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले पनि प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा असाधारण काम गरिएको दावी गर्नुभएको छ। बजेट कार्यान्वयन हुँदैन भन्ने 4 दशकदेखिको भाष्यलाई यसपालि चिर्ने गरी काम गरिएको उहाँको भनाइ छ। आगामी आवको बजेटबारे आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले आफूले मन्त्रालय सम्हाल्ना साथ अभूतपूर्व तवरले सबै मन्त्रालयलाई सशक्त बनाएको बताउनुभयो। भौतिक मन्त्रालयमा 24-25% मात्र पूँजीगत बजेट खर्च भइरहेको थियो, तर धेरै ठूलो बजेट ओगटेर बसे पनि खर्च भने एकदमै न्यून हुने गरेको भन्दै उहाँले सबैलाई सकेसम्म धेरै पुँजीगत बजेट खर्च गर्न निर्देशन दिएको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले 15 जेठमा 21 खर्ब 24 अर्ब रूपियाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको थियो। अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 को बजेट सानो आकारको रहेको र महत्वाकांक्षी नभएको दावी समेत गर्नुभएको छ। वहाँले वाञ्छित सीमाभित्र नै बजेट आएको दावी गर्नुभयो। बजेटलाई कुल गृहस्थ उत्पादन अनुपातसँग तुलना गरेर हेर्नुपर्ने उहाँको भनाइ छ। विगतमा कुल गृहस्थ उत्पादनका आधारमा 37% बराबरसम्मको बजेट आकार आएको उल्लेख गर्नुहुँदै उहाँले यो पटक प्रक्षेपित जीपीडी 74.58 अर्बको सापेक्षतामा 28.5% बराबर बजेट आएको बताउनु भएको छ।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
0: राप्रपाका नेता धौल शमशेर राणाले नयाँ अभियानको घोषणा गर्नुभएको छ। आज दिउँसो राप्रपाका असन्तुष्ट नेताहरू काठमाडौँको एक होटलमा छलफलमा जुट्नु भएको थियो। छलफलपछि राणाले एक विज्ञप्ति जारी गर्नुहुँदै राप्रपाको आफ्नो पदबारे केही उल्लेख नगरिकन सो नयाँ अभियानको घोषणा गर्नुभएको हो। उहाँले आफूहरूले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदीक्षा लिएर आगामी बाटो तय गर्ने निश्चित गरेको विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ। साथै यही नयाँ अभियानमा सहभागी हुन पनि उहाँले आह्वान गर्नुभएको छ। देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्दछु राणाले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ। राप्रपालाई जनभावना अनुकूल अघि बढ़ाउने प्रयास भए पनि त्यो सफल नभएको उहाँको स्वीकारोक्ति छ। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत 4 वर्ष जनभावना अनुकूल अघि बढ़ाउने प्रयास गर्यौं, तर विरोधाभास र सैद्धान्तिक दिविधा बीच गलत बाटोमा हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो राणाले भन्नुभएको छ। राप्रपामा आबद्ध साथीहरूलाई यही बाटो सही लाग्छ, त्यस्तै रहनु शुभकामना छ। कुनै वैरभाव छैन, होइन सोच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर हाम्रा मान्यताहरूलाई सही लक्ष्य दिने चाहना हो भने एकजुट भएर अघि बढ़न सबै राष्ट्रवादी मित्रहरूलाई हार्दिक आह्वान गर्दछु विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रतिनिधि सभा बैठकमा आक्रोशित रूपमा प्रस्तुत हुनुभएको रासोपा सांसद आशिका तमाङलाई उहाँकै पार्टीका सांसदहरूले बैठक कक्षबाट बाहिर लानु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रूपमा प्रश्नको जवाब दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरूले नियमापत्तिको विषयमा उठाइरहेका बेला आशिका तमाङ आक्रोशित हुनुभएको थियो। उहाँ आफ्नो सीटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढ़ेपछि उहाँलाई रासोपाकै सांसदहरूले रोक्नु भएको थियो। रंजु दर्शना, ज्वाला संग्रौला, भूमिका श्रेष्ठ लगायतले उहाँको हात समातेर रोक्नु भएको थियो, तर आशिका शान्त नभएपछि रंजु दर्शना र ज्वाला संग्रौलाले उहाँलाई बाहिर लानु भएको हो। संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिक सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्स नेपाल भ्रमणमा आउनुभएको छ। भ्रमणका क्रममा उहाँले काठमाडौँमा आयोजित एसेन्ट समिट 2026 मुख्य मन्तव्य प्रस्तुत गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ। साथै उहाँले नेपाल सरकारका उच्च अधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका सदस्य र अमेरिकी विदेश मन्त्रालयका विभिन्न कार्यक्रमका पूर्व सहभागीसँग भेटघाट गर्नुहुने कार्यसूची रहेको दूतावासले जनाएको छ। सोही अवसरमा उपविदेश मन्त्री रोजर्सले खुला समाज र आर्थिक समृद्धिको आधारका रूपमा अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रता सम्बन्धी विषयमा सम्बोधन गर्ने जनाइएको छ। भ्रमणका क्रममा उहाँले ऐतिहासिक पाटन दरबार स्क्वायर र अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोष अन्तर्गतका 7 सम्पदाहरूको भ्रमण गर्नुहुने जनाइएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 राष्ट्रिय सभाबाट पारित भएको छ। सभाको आजको बैठकबाट प्रतिनिधि सभाबाट सन्देह सहित प्राप्त प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी पहिलो संशोधन विधेयक 2083 सर्वसम्मत पारित भएको हो। उक्त विधेयकमाथि विभिन्न सांसदहरूले समावेशिता र प्रतिनिधित्व सम्बन्धी प्रावधानलाई थप स्पष्ट तथा प्रभावकारी बनाउन संशोधन प्रस्ताव पेश गर्नुभएको थियो। तीनवटा संशोधन प्रस्ताव राखिएकोमा तीनवटै प्रस्तावहरू फिर्ता लिए र विधेयकलाई सर्वसम्मत पारित गरिएको हो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जवाफ दिनुहुँदै समावेशिता प्रतिनिधित्व सम्बन्धी संशोधनहरू प्रस्तावहरू निर्वाचन सम्बन्धी कानून संशोधनका क्रममा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। प्राविधिक हिसाबले संशोधनमा आएका सकारात्मक विषयहरूलाई सरकारले सकारात्मक रूपमै लिएको उहाँले जनाउनु भएको थियो। विधेयकमा मधेसी दलित पिछड़िएको नागरिक र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ भन्ने कुरा सकारात्मक रहेको उहाँले बताउनुभयो। अब जनआवाज दोलखाको मुख्य पर्यटकीय क्षेत्र सैलुङमा पछिल्लो दिनहरूमा पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि भएको छ। सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिएपछि सैलुङमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि हुँदै गएको स्थानीय होटल व्यवसायीहरूको भनाइरहेको छ। यसै सन्दर्भमा हामीले सैलुङ घुम्न आउनुभएका केही पर्यटकलाई सैलुङ कस्तो लाग्यो भनेर सोधेका छौं।
3: म केशव खड्का, काठमाडौँ साँखुदेखि आएको। सैलुङ आउने धेरै पहिलादेखि इच्छा थियो, आज साइत जुग्यो। हामी पाँचजना साथीहरू आएको छौँ। 100 थुम्का मिलेर बनेको सैलुङ भन्ने सुनेको थियो, यहाँ आउँदाखेरि साँच्चीकै हो जस्तो लाग्यो।
4: मेरो नाम दिपेश कार्की। सैलुङ राम्रै लाग्यो, तर एउटा कुरा चाहिँ के हो भने अहिले पर्यटकीय चाप बढी भएको कारणले गर्दाखेरि बढी फोहोरहरू रहेछ, त्यो फोहोरलाई चाहिँ उचित ढङ्गले व्यवस्थापन गर्न सकियो भने चाहिँ अझ राम्रो हुन्थ्यो भन्ने लाग्छ।
5: मेरो नाम फक्नुमा शेर्पा। यहाँको सैलुङ एकदम राम्रो, भिड छ, राम्रो लाग्यो।
6: चियोला म शेर्पा। राम्रो लाग्यो, विकास गर्नुपर्ने रहेछ। यहाँ सफा रोड अझै सफा हुनुपर्ने रहेछ, सफा हुनुपर्छ।
7: मनोज दाल। यहाँ समग्रमा देख्दाखेरि चाहिँ सैलुङ एकदम राम्रो छ, होइन? अब भ्यू टाइप छ, एकदम राम्रो छ। तै पनि अझ पनि अब सरसफाई हुनु पर्यो।
8: नोबेल कार्की। पर्यटकीय क्षेत्र यो सोनिबाको टुक्रा वास्तविकमै भन्ने हो भने यतिको ठाउँ हामीले नेपालमा पाउँदैनौँ। यसलाई विकासको एकदम आवश्यकता छ। अहिले केही नै पहिलाको तुलनामा अहिले धेरै विकासले खुड्किलो मार्दैछ, पानीको एकदम आवश्यकता छ।
9: मेरो नाम सुजित कार्की। सैलुङ डाँडा चाहिँ हाम्रो यो दोलखाको सबैभन्दा महत्वपूर्ण पर्यटकीय स्थल हो। जुन प्राकृतिक सौन्दर्य छ त्यसलाई चाहिँ एउटा आन्तरिक पर्यटनमा चाहिँ हामीले बृहत्तर रूपमा युटिलाइज गर्न सक्यौँ भने चाहिँ यहाँको रोजगारी सिजनदेखि लिएर ओभरअल इकोनोमीलाई नै यसले धेरै मोबिलाइज गर्ने गर्छ, होइन? प्याकेजको रूपमा दोलखालाई चाहिँ टुरिज्म हबको रूपमा डेभलप गर्न सकियो र यसलाई चाहिँ यसको मेन्टेन, होइन, यसको सरसफाइदेखि लिएर आदि रेगुलेट स्थानीय तहले रेगुलेट गर्यो भने चाहिँ फर्दर लङ टर्ममा चाहिँ यसले राम्रो बेनिफिट दिन्छ जस्तो लाग्छ।
10: मेरो विष्णु कार्की। सैलुङ त आफैमा एकदमै पर्यटकीय स्थल। पहिला त सवारी साधनको व्यवस्था नहुँदाखेरि पनि हामी तलबाट 4-5 घण्टाको दूरीमा हिँड्दै गर्दै आउँदाखेरि आफैमा राम्रो स्थान त पहिलेदेखि भन्ने नै थियो। विकासको नाममा चाहिँ अब गर्नुपर्दाखेरिमा चाहिँ एउटा अलिकति व्यवस्थित रूपमा चाहिँ अव्यवस्थित रूपमा चाहिँ यो हामीले पसलहरू देख्यौँ। उहाँले अब स्थानीयहरूले अब आर्थिक रूपमा आर्जन त गरिरहनु भएको छ, त्यसबाट नेचुरल नै रहन दिनुपर्छ यसलाई, यसमा रहेको अव्यवस्थित कुराहरू चाहिँ हटाउनु पर्छ नै भन्ने लाग्यो अब खासमा यसमा चाहिँ।
11: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
12: सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
11: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
12: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
13: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
14: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
13: विस्तृत जानकारीका लागि प्रोपाइटर पासाङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यले पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सा दोलखा।
3: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 98 44 00 20 90 र गणेश बुढाथोकी 98 69 00 19 816। सम्पर्क फोन नम्बर 0949 421 364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
5: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: होइन के एक्लै गुनगुन गरिरहेको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिजातको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भयो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
7: हजुर, हाम्रा सेवाहरू
5: यहाँ बोइलर, गिरराज, लेर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 98 44 46 69 08, 98 44 46 69 08।
7: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
5: राँगाको मासु पाइने पसल भएको घर सँगै।
8: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायो?
9: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
10: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97 020 35 649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98 5 11 65 0 46।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
12: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब पालो दोलखा र आसपासका स्थानीय गतिविधि। नेपाल थामी समाज दोलखाको 7 जिल्ला अधिवेशनबाट होमबहादुर थामीको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति चयन भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा होमबहादुर थामीलाई अध्यक्षमा चयन गरेको हो। कार्य समितिको वरिष्ठ उपाध्यक्षमा डोल बहादुर थामी, उपाध्यक्षमा भीम बहादुर थामी, सचिव विकास थामी, सहसचिव प्रकाश थामी तथा कोषाध्यक्ष सदीक्षा थामी चयन हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा प्रदीप थामी, डोलमा थामी, बाबुराम थामी, दिपेन्द्र थामी, केशव थामी, इन्दु थामी र टेकबहादुर थामी चयन हुनुभएको नेपाल थामी समाज दोलखाले जनाएको छ। दोलखाको जीवी नगरपालिकाका 45 जना सुत्केरी महिलाहरू उपप्रमुखसँग सुत्केरी पोषण कार्यक्रमबाट लाभान्वित हुनुभएको छ। नगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसँग सुत्केरी पोषण कार्यक्रम मार्फत हालसम्म 45 जना सुत्केरी महिलाहरूलाई घर घरमा नै पुगेर पोषण आहार वितरण गरिएको जीरी नगरपालिकाले जनाएको छ। उपप्रमुखसँग सुत्केरी पोषण कार्यक्रमबाट सुत्केरीहरूलाई अण्डा, घिउ, गेडागुडी, नुन र सरसफाईको किट उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। गत वर्ष पनि नगरपालिकाले 45 जना सुत्केरी महिलाहरूलाई पोषणयुक्त सामग्री वितरण गरेको जनाइएको छ। दोलखामा गत वैशाख महिनामा सड़क दुर्घटना न्यूनीकरण सम्बन्धी 100 भन्दा बढ़ी सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लामा गत वैशाख महिनामा सड़क दुर्घटना न्यूनीकरण सम्बन्धी 134 सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको मासिक रिपोर्टमा उल्लेख गरिएको छ। जिल्लामा गत वैशाख महिनामा 336 ट्राफिक नियम उल्लंघन गर्ने सवारीका साधन कार्यवाहीबाट 3,97,000 रूपियाँ राजस्व संकलन भएको पनि जनाइएको छ। सिन्धुलीले गाउँ घरका आँगन अहिले सड़कले ओगटेका छन्। घर अगाडिको खुला चौतारो, खेतको डील र परम्परागत आँगन हराउँदै जाँदा ग्रामीण जनजीवनका गतिविधि राजमार्गमै सरेका दृश्य अब सामान्य बन्दै गएका छन्। सिन्धुलीका मदन भण्डारी राजमार्गमा सड़ककै बीच भागमा धान र मकै सुकाउँदै गरिएको विस्कुनले यति बेला ग्रामीण भेगको बाध्यता र जोखिम दुवैलाई उजागर गरेको छ। स्थानीय बासिन्दाले घर वरिपरि पर्याप्त खुला स्थान नहुँदा तथा लगातारको घामको अभावका कारण सड़कलाई नै मकै र धान सुकाउने थलो बनाएका हुन्। राजमार्गको कालो पत्रे सतह छिट्टै तातिने भएकाले धान चाँडो सुक्ने विश्वासमा सड़क प्रयोग गरिएको स्थानीय किसानहरूको भनाई छ। काभ्रे पलाञ्चोक जिल्लामा धान र मकै खेतीको मुख्य समयमा रासायनिक मल अभाव चुलिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय धुलीखेलमा युरिया मलको मौजुदा सकिएको छ भने जिल्लाका लागि छुट्याइएको कोटा पनि समाप्त भएको कार्यालयले जनाएको छ। शाखामा बाँकी रहेको करिब 300 बोरा मल समेत केही पालिकाका सहकारी संस्थाले बुकिङ गरिसकेको जनाइएको छ। शाखा प्रबन्धक आलोक कुमारका अनुसार अहिले 5 खाल, मण्डन देवपुर, पनौती, नमबुद्ध र तेमाल क्षेत्रबाट धान तथा मकै खेतीका लागि युरिया मलको उच्च माग भइरहेको छ। उहाँले जिल्लामा मल अभाव भएको जानकारी सरकारलाई गराइसकिएको बताउनु भएको छ।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब बाँकी प्रसंगहरू। गत पुष अन्तिम साता सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीको विधान परिवर्तन गरेको छ। विधान महाधिवेशनबाट पार्टी नेतृत्व समेत परिवर्तन गरेको कांग्रेसले विधान समेत परिवर्तन गर्दै 9 नयाँ व्यवस्था राखेको हो। नेपाली कांग्रेसको विधान 2017 एघारौं पटक संशोधन गर्दै कांग्रेसले 9 नयाँ व्यवस्था राखेको हो। विधानमा 2082 भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलन, पार्टीबाट निर्वाचनमा उम्मेद्वार छान्न प्राइमरी इलेक्सन, पार्टी प्रवेशमा ल्याट्रल इन्ट्री, पार्टीको लिडरशिप एकाडेमिक, जनप्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने सहितका 9 नयाँ व्यवस्था विधानमा राखिएको हो। 72 धारा रहेको 95 पेजको विधान निर्वाचन आयोगबाट स्वीकृत भइसकेको छ। राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रम गरी पार्टी सभापति गगन थापा र सद्भावना पार्टीका अध्यक्ष अनिल झाबीज हस्ताक्षर भएको हो, जहाँ यसअघि फागुन 21 गतेको निर्वाचनमा रौतहट 1 नेपाली कांग्रेसको तर्फबाटै उम्मेद्वार बन्नुभएको थियो। समायोजन सहमति कार्यक्रममा सभापति थापा, झा, कांग्रेस महामन्त्री प्रदीप पौडेल लगायतको उपस्थिति रहेको थियो। डडेलधुराको परशुराम नगरपालिका 5 सशस्त्र प्रहरीका 1 जवान सहित 2 बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार बेपत्ता हुनेमा परिगाउँ स्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपीमा कार्यरत प्रहरी जवान ओम प्रकाश पुन मगर र स्थानीय 56 तीर्थबहादुर थापा मगर रहनु भएको छ। प्रहरी नायब उपरीक्षक वरूण बहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन हुनुभएका दुवैजना मामा भान्जा नाता पर्ने बताइएको छ। महाकाली नदी किनारमा उहाँहरूले प्रयोग गरेको ट्यूब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंका सहित खोजी शुरू भएको जानकारी दिइएको छ। क्रान्ति लोकपथ अन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव काफ्लेका अनुसार हेटौडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत आयोजनाका सामग्री लिएर त्यसतर्फ गइरहेको उक्त ट्रक गए राती दुर्घटना हुँदा हेटौडा उपमहानगरपालिका 3 30 दलबहादुर बर्तौलाको मृत्यु भएको हो। खोलामा डुबेको ट्रक यान्त्रिक सहायताबाट गए राती नै निकालिएको थियो। चालकको शव सिटमा नै भेटिएको उहाँले जानकारी दिनुभएको छ। प्रहरीले गोली प्रहार गरी डकैती तथा लुटपाटका अभियुक्त गणेश कार्कीलाई पक्राउ गरेको छ। काठमाडौँका विभिन्न स्थानमा डाका चोरी गरेको आरोपमा कार्कीलाई प्रहरीले गए राती जडीबुटी क्षेत्रबाट गोली हानेर पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा कार्कीले प्रहरीमाथि आक्रमण गरेपछि उहाँको बायाँ खुट्टामा गोली प्रहार गरिएको हो। कार्की र इलाम घर भएका विष्णु खत्रीले शनिबार दिउँसो 1:30 सुकेधारा क्षेत्रमा एक महिलाको अनुहारमा खुर्सानीको धुलो फ्याँकेर उहाँको साथमा रहेको सुनको सिक्री र मोबाइल लुटेर फरार भएका थिए। र अन्तर्राष्ट्रिय खबरमा, पश्चिमी टर्कीमा आज बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा 8 मृत्यु भएको छ भने 33 घाइते भएका छन्। स्थानीय संचार माध्यमहरूका अनुसार 38 यात्रु र 3 चालक दल सदस्य बोकेको बस इजमिर शहरबाट भूमध्य सागरीय पर्यटकीय गन्तव्य अन्टालियातर्फ जाँदै गरेको थियो। यात्रा क्रममा डेनिजली प्रान्त स्थित डेनिजली आएदिन राजमार्गमा बस अनियन्त्रित भई सड़क किनारको सुरक्षा बारमा ठोकिएको थियो। दुर्घटनापछि बसमा आगलागी समेत भएको जनाइएको छ। मृतक मध्ये बस चालक र 9 एक शिशु पनि रहेका छन्। दुर्घटनाको कारण तत्काल खुल्न नसकेको र घटनाबारे सम्बन्धित निकायले अनुसन्धान शुरू गरेको अधिकारीहरूले बताएका छन्। साँझ 6 सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन, भारतले मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको प्रधानमन्त्री शाहको भनाई। प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेकोले माफी माग्नुपर्ने एमाले नेता प्रदीप गेवालीको धारणा। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा औपचारिक विभाजनको संघारमा महामन्त्री धवल शमशेर राणाले गरे नयाँ अभियानको घोषणा। र पश्चिमी टर्कीमा भएको पर्यटक बस दुर्घटनामा कम्तीमा 8 मृत्यु, 33 घाइते। हवस् त, सैलुङ समाचारबाट बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्कार।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाखा।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।
4: हार्दिक निमन्त्रणा
5: लासो फ्याबोल्ला टसिदेले। नमस्कार, सेवा जोरले जजुल स्याउदाई। बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मलम्बीहरूलाई यो सूचना गरिएको छ, यही 2083 जेठ 3 गतेदेखि सागधव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मलम्बीहरू यस सागधव महिनामा न्यून व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मलम्बी मित्रहरू उपस्थित भई न्यून व्रत बस्न आउनु सक्नुहुनेछ।
4: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला, सिद्धे छोइलिङ गुम्बा, डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा, सम्पर्क नम्बर 9840-9267-61।

0: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङदुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
1: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नु भएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
3: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
5: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
4: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
6: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार यस्तो भइरहेछ अनि के गरी हाँस्नु त?
1: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार,
1: दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको एक्सरे गर्ने,
1: पहेँलो दाँतलाई चम्काउने,
2: दाँत नभएको खाली ठाउँमा पुरे दाँत राख्ने,
1: दाँतमा हिरा राख्ने,
2: सुनको खोल राख्ने
1: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साड्डो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
2: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
3: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-412-020। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला साँझको 7 बजेको छ।

0: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ दाँत किराले।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हाम्रा चेलीबेटीहरूको भावना र कमजोरीको फाइदा उठाई वर्षमा हजारौं चेलीहरू बेचिने गरेका छन्।
2: तपाईँलाई पनि त्यस्ता दलालीहरूले विभिन्न प्रलोभनमा पार्न सक्छन्।
1: त्यसैले सतर्क हुनुहोस्।
2: त्यस्ता दलालीलाई चिनेर कानूनको कठघरामा उभै नागरिक हुनुको दायित्व पूरा गर्नुहोस्।
3: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: होइन, के एकले गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
6: हजुर, हाम्रा सेवाहरू
4: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
6: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार, भालु खोला,
4: राँगाको मासु पाइने पसल भएको घर सँगै।
6: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
6: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
7: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
8: पारे पनि किन दुखेको पक्ष हो, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
7: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
8: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकुटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
7: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
8: बनी हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
9: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबर का झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
4: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
9: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494214542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
5: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
4: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
5: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
4: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
5: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
4: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
5: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
4: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
5: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
4: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
5: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
4: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
5: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
4: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
10: नमस्ते डाक्टर साहब।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
11: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
12: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
7: त्यहाँ चाहिँ के हुन्छ नि?
12: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
13: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
7: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
14: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
15: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
16: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
17: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
18: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिप्यो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
15: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
18: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
15: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सीजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दि निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकाय प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कार्यालय जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। सामुदायिक कुकुरहरूको वन्याकरण तथा रेबिज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: कालिङचोक गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको ढोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरणको लागि यही मिति 2083 साल जेठ 16, 17 र 18 गते कालिङचोक गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घर पालुवा कुकुरहरूलाई समेत वन्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरहरूलाई भोको राख्न साथै वन्याकरण हुने दिन बिहान 8 बजेभित्र वन्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ। जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत जानकारी गराइन्छ। सम्पर्क नम्बर 9840075359 र 9742647740।
1: सञ्जय शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत, कालिङचोक गाउँपालिका सुनखानी दुलखा।
0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, 84 पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
4: सम्पर्क फोन नम्बर 98510-54160, 98446-5570 र 0949-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अरे यही थियो त, कहाँ सरे आजकल
3: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
3: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
5: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि
2: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
8: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
9: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62, 98 44 46 88 62।
10: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म

0: तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हो पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हाउ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू, केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987, सरिष्मा श्रेष्ठ, मोबाइल नम्बर 9860598988। पलाञ्चोक बेकारी, साजो बाटे चौकी पछाडि, भीमेश्वर कोल स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851397806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
6: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तरखर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: हजुर बुबा नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
6: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: होइन है बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440-30282।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टी खोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङ सा दोलखा।

0: हार्दिक निमन्त्रणा।
1: लास्तो फ्याफोल लाटा दिदीले नमस्कार सेवा जोरले जजुलपा स्याउदाई बौद्ध धर्म महायान त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागाधव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मंसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागाधव महिनामा न्युमि व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्युमि व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840927761।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस् आफ्नो व्यवसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
5: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङदुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
6: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
0: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
2: लो, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
3: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
2: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै।
4: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
5: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
1: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सा।

0: चिकित्सक द्वारा दन्त सेवा,
1: ठाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टर द्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञ द्वारा सेवा उपलब्ध गराइन्छ।
1: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एकले गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार, भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
1: पाडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुफत मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: पनि? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एक मात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: क कम्प्यूटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैं हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो? खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
0: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
0: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
9: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिप्यो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुका साथै पिसाबको कल्चर पनि गरिन्छ।
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट।
1: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने, साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। सामुदायिक कुकुरहरूको वन्यकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
2: कालिङचोक गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरणको लागि यही मिति 2083 साल जेठ 16, 17 र 18 गते कालिङचोक गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको

0: अतिरिक्त घर पालुवा कुकुरहरूलाई समेत वन्यकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्यकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्यकरण हुने अघिल्लो दिन साँझबाट कुकुरहरूलाई भोको राख्न साथै वन्यकरण हुने दिन बिहान 8 बजेभित्र वन्यकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ। यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत जानकारी गराइन्छ। सम्पर्क नम्बर 9840075359 र 9742647740।
1: संजय छिबाकोटी, प्रमुख प्रशासकीय अधिकृत, कालिङ्चो गाउँपालिका सुनखानी दुलखा।
2: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तरखर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
3: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनुभयो?
2: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
3: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
2: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
3: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
2: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
3: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
2: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
3: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
2: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
4: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सन्देश।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बेलुकीको 10 बजेको छ।

नमस्कार रेडियो सैलुङ सामुदायिक एफएम बैंडी थोप्लो 7 मेगाहर्ज बाट म बजे प्रसाद सापकोट आज विक्रम सम्बत 2083 छ अधिक ज्येष्ठ कृष्ण पक्ष सन् 2026 जुन 1 तारिक ज्येष्ठ 18 गते सोमबार पर्व तिथि अब स्तुति गरौं

नारायण अब जो बताई नहीं भैया को श्री बृहत नारदीय पुराण पुरुषोत्तम महात्म्य को कति कुरा को विस्तार कर सौनक आदि भनिकन सौनक आदि नामरेका 88,000 ईश्वर का प्रति गुरुसुद्ध जी ने बताने भो स्वयनी कथा नारद नारायण ने बताने भो स्वयनी कथा लिया हमारा आदरणीय श्रोता महान भाव में लियाईकन यह कथ प्रस्तुत कर लगी राजन अब ते मौका में के भईरा तबला जस्ते तेरी उतपटी के बो तो भाई जुन ती देवल नामरेका गुरु सुखदेव नामरे को सुदेव नामरे का ब्राह्मण को छोरो सुखदेव लाई जब तेरी अर सब कुछ राम तर 12 वर्ष में यह बच्चा पानी में डूबे मर भर जब तेरी भनदी सके उपरांत अब तेती भैस उपरांत के बो तो भाई तो वचन सुनी सके जुन तो बच्चा को बुबा सुदेव नामरे का जो ब्राह्मण बनी भक्लक्क पृथ्वी में ढल्भ हरेक किसिम के करीकन शोक कर लग्न भो तेती करते करते लिया जो पत्नी गौतमी भन्न लगे कि समझा भन्न लगे अपने श्रीमान लाई हे प्रभु पतिदेव हजुर धारी उठ्नोस् यस्ता किसिम को जुन यो शोक संताप नगर्नोस् होनी हार दैव नटाएर हुनु पर्ने बेला में जेसुकै होस्ता पनि जो अवश्य नै हुन्छ भन्दैखेन अब तपाईले यसरी जो शोक गरेर दो हुने कुरा टर्दैन भनेर जब भनिसकेपछि अनि खेरि यता के भयो भनिसला भने त्यो बालक पनि के भयो भनि बसला भन्दैखेन अनि 12 वर्षको जो भयो भइसकेपछि अब सुदेव नामरेका जो ब्राह्मण पनि हजुर हाम्रो जो घरमा नभई नहुने आवश्यकता चीजहरू जो समिदा भनेका दाउरा हुन् दाउरा पनि नभइकन हुँदैन छाकै पछि चाहिन्छ हो तपाईंले केही कर्म गर्नको खातेमा तिलकुशहरू इत्यादि पनि जो चाहिन्छ अरे त्यसै कारणले गर्दाखेरि म तपाईंले जो समिदा सकियो समिदा सकिसकेपछि उपरान्त समिदा खोज्न जानु पर्यो भनेर सुदेव नामरेका ब्राह्मण पनि समिदा खोज्न भनेर जानुभयो गइसकेपछि अब उता त्यो बच्चा त्यस्तै सुखदेवलाई उसका साथीहरू थिए सधैँभरि खेल्ने सधैँभरि सँगै बस्ने अनि फेरि सधैँभरि घुम्ने यस्ता यस्ता किसिमका जुन साथीहरू थिए भइसकेपछि ती साथीहरू आए आइसकेपछि अनि फेरि त्यो सुखदेवलाई भनियो बाबु सुखदेव ल आज तिमी र हामी जो नुहाउने चाहिँ काम खेलौँ ल एउटा नुहाउन जाउँ भनेर भने भनिसकेपछि हो ल जाउँ त भनेर भने नुहाउने ठाउँमा गए तलाउमा गइसकेपछि अनि त्यहाँबाट कपडा खोले राखे तेरमा अनि नुहाई धुवाई गर्न भनेर लागे लागिसकेपछि अनि जब पानी छ्यापछ्याप खेले नुहाई धुवाई खेले हरेक किसिमले गरिकन हाँसी मजा गरे ल अब डुबुल्की पनि मार्नुपर्छ भनेर भनिसकेपछि अनि गरेको तपाईँ डुबुल्की पनि मार्न भनेर चाहिँ थालिराखेका थिए जब त्यसरी चाहिँ डुबुल्की मार्न भनेर राखिराखेका थिए हुँदाहुँदै हुँदाहुँदैमा अनि अब त्यो डुबुल्की मार्दाखेरिमा अलिकति अर्का साथीमा जो कुहिनु धसियो धसिसकेपछि उपरान्त त्यहाँबाट चिप लिएर लडिसकेपछि अनि खेत त्यो डुबुल्की मारेर निस्क्यौँ भनेर भन्दा भन्दै झनुहुँदो गइसकेपछि महाराज निस्किन सकेन नि त नसकिसकेपछि अनि खेत बडो जो अनि बडा जो गाह्रो पर्यो अब कसो गर्नु अनि खेत त्यो हो त्यही नै जो भित्रै देहावसान भए भइसकेपछि अरू बालकले यसो हेर्दाखेरिमा त सुखदेव छैन नि त निस्किएनन् न निस्किसकेपछि अब कसो गर्नु नि भएन ल सुखदेव त भित्रै मारे गाह्रो भनेर अब उनको आमा बुबालाई खबर गरिदिनु पर्यो भनेर त्यहाँबाट खबर गर्न भनेको खातिरमा दौडिँदै गए ती बच्चा गइसकेपछि अनि जब त्यो संविधाहरू लिएर आइसकेका पनि थिए उनको बुबा सुदेव अनि त्यति भइसकेपछि हे गुरु हेर्नुहोस् सुखदेव र हामी खेल्न भनेर गइरहेका थियौँ पानीमा अनि जब त्यसरी खेल्दै बिचमा त महाराज उतापट्टि जो सुखदेव त अनि पानीमा डुबुल्की मार्दाखेरिमा त निस्केन नि त सुखदेव त पानीभित्र मारे भनेर जब भनेका थिए भनेको त्यस्ता किसिमको वचन उतापट्टि त्यो गौतमी लिएर सुदेव नामरेका जो ब्राह्मणले जब सुन्नु भइरहेको थियो अनि घर पृथ्वीमा दङ्ग्रङ ढल्नुभयो महाराज केराको थाम पताहले ढाले जस्तो गरेर जब ढल्नु ढालिसकेपछि ओहो जब त्यस्तो भयो त्यति भइसकेपछि त्यहाँबाट अनिखेरि आउनु आएर त्यहाँबाट हेर्दाखेरिमा त त्यो मरिसकेको बालक त्यसरी चाहिँ पानीले उतारेछ र त्यहाँबाट अनिखेरि बाहिर जो चै चै पारिराखेको रहेछ त्यो बच्चालाई जो निकाल्नुभयो त्यहाँबाट काखमा लिनुभयो अनिखेरि काखमा लिइसकेपछि हरेक किसिमले गरिकन हेर्दिन दयालु हे प्रभु हेर्दिन नाथ अब
हे श्री कृष्ण हे गोविंद हे हरि हे मुरारी हे राधेश हे दामोदर हे दीन दयालु हे दीननाथ हाम्रो रक्षा गरिदिनुहोस् यो के गरेको त यस्तो किसिमले गरिकन यो त भएन त प्रभु लगाएर त त्यस्तो गरेर परमात्मा प्रभु भगवानले जुन भगवानले दिएको आज उही भगवानले चटक पारेर लग्यो र बाबु अब हामीले कहाँ जानु के गर्नु कसो गर्नु कुन किसिमले गरिकन बस्नु र बाबा अनि भगवानले जो छैन भनेको गरुडले दया लागेर त्यहाँबाट अनिखेरि भगवानको आज्ञाद्वाराबाट त्यसरी गरुडले दिएको जो छोरो आज त्यही पनि जो दैवले हरण गरेर लग्यो मेरो बाबु अब के गर्ने कसरी बस्ने उठिदेऊ न मेरो बाबा तिमी त त्यति लामा गर नसुत भनेर हरेक हरेक किसिमका जो बिलापहरू त काखमा लिएका छन् त बच्चालाई जब त्यसरी जो बिलापहरू गर्दैछन् बिलाप गर्दै गर्दै गर्दै गर्दै गइरहेकै छन् यसौनका आदि नामरेका 88,000 ईश्वर हो भनिकन 88,000 ईश्वरलाई गुरुसुतजीले ल्याएर बताउनु भएको र त्यहाँबाट सोही नै कथाहरू ल्याएर अब यतापट्टि के भयो भनिसकेला भनेदेखि जस्तै उता नारायणले नारदलाई बताउनु भयो सोही नै कथाहरू ल्याएर हाम्रो आदरणीय श्रोता महान बाबाहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गरियो अब यो कथाले जो धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भनिर अडैया शनिश्चरहरू शान्ति हुन् साइसाद आदि गरिएका ग्रहहरू शान्ति हुन् उल्का प्रामरी शान्ति हुन् राहु संकट आदि गरिएका ग्रहहरू शान्ति हुन् अनि कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्ता किसिमको जो शुभकामना शुभ आशीर्वाद गर्दै यो श्री बृहत नारदीय पुराण पुरुषोत्तम महात्म्यको श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधवेति हे कृष्ण वृन्दावनको बिहारी हे सतको सुन्दर रूपधारे हे विश्वव्यापी त्रयतापहारे उदार हरो गर हे मुरारे नारायण ओ श्री कृष्ण अर्पण।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नमस्कार, मेरो सैलुङ गाउँपालिका वार्ड नम्बर 7 ठुलो पन्दरा केशर बहादुर बनेर हौ सानो बिग्यासा केही रमाइन सिलक रेकर्ड गरिराखौँ भनेर आएको छु। जस्तै मुक्त भए गए ती सवारी सभा सुने राम पनि जान्छु।

बोलचन हंसचा खुरा सहरारो लाटाको से राजा जस्तो निर्मल हुन्छ सन्तापीहरूको मन सोईमा पिक जल निर्मल देखि प्रभु प्रसन्न हुनुभो लाग्यो र सारै अस केही जल पनि पान गरी सकल बन हेर्थे जगा नाता

बर्मन का लड़का बने रहनु मन जाऊ ते को हुन भनी जानते क्या मनमा छ सप वरिपरि हेरेर ढुड्छन् अनि आज्ञा पाएर हनुमानजीले दर्शन प्रभुको गरे बोको शेर रघुनाथलाई पनि खुब आफ्नो स्वरूप झट धरे राम्रो छुमान कन पोकी जल्दी हनुमान सूरीबाको पासामा पहुँचाऊ रघुनाथलाई भने खुब कुदे ती आकाशमा जल्दी पर्वतको उपर पुगी गए छाया बिसे राम रहे सूर्यलाई खबर दिन भनी ता जल्दी हनुमान गए आज्ञा पाएर सूर्य बजीले दर्शन प्रभुको गरे आँगा कमल भाँची आश्र नदिए आनन्द भाँती परे आश्रम सूरी बलाई लक्ष्मण जीले दिए हनुमानले लक्ष्मणजी कन पस्ने आश्रम दिए ताई ठुला ज्ञानले सबिर तन्त कहि लक्ष्मणजीले विस्तार सुनाए अनि सीता जुन गहना खसाली गई तिन हाजिर गराए पनि गृहे पाठ सीत पो खसाली ती गइन् चिन्डे त यही थिए कसका हुन यी चिन्ने बकुसनु होस् यही हो हजुर मा दिए यति बात गरी दिए ती गहना देखे प्रभुले जसाई चिने सब गहना र शोक बहुत भई हामेरी सीता तसाई रोए छाती बिसे धरेर गहना नाना बिलापले जसाई सुग्रीव मन्त्रीले त प्रभुजीको दिल खुश गराए तसाई हे राम रावणलाई मारी सहजै सीताजीलाई यहाँ

ब्रह्मन भाई जे बनायो करथे को ब्रह्मा चोला।

0: पाँचै वर्षमा विवाह गरिदिनु भयो, रहर पुगेन मलाई। सातै वर्ष लाग्यो घर पठाइदिनु भयो, पछ्यौरीको झुल झुलै। सानी छ बुहारी भनेर सासुले धन्दा बढाउँछिन् ठुलो ठुलाई। कसम प्रभु तेरो जेठो छोरो मेरो त्यावरमा जाली सुनर, भाग्ने चाहिँ मतलब नगरिस बुहारी, अर्थी सुनिले मेरा। तेरा माइती पनि देखेको छु मैले, खान्छन् भुटेको मकै, त्यही गुन्द्री ओढुछन् त्यही गुन्द्री ओछ्याउँछन्, सुच्छन् निर्लामा भोकाई। छन् यस्तै ससुरा मेरा माई तिनी, पुग्दैन हजुरको जोडा। हजुरको छोरी त विवाह गरिदिँदा, बाँधेनुस हाती रत घोडा। राजाको कुलमा जन्म हुन गयो, विवाह नहुने भयो। यो वृन्दावनमा फूल फुल्यो मधुमालातीको, फूल झैँ जवान गयो। कुन चाहिँ मरतले गरिदिन्छ निशाप, कुन दैव दिन्छन् पति। सङ्कोचन सङ्गिनी सबै चली गए, मन रुन्छ मेरै अति।
1: हजुर यस्तै वैरागी
0: नाकी पुतली जसुती गरे कि सुन्दरी मेरी छोरी, दिउँ बाका चलै माइले मेरी माया कि डोरी। नदिँदा पनि दिउँ कसलाई भनी मन पोली, लाग्दैन निन्द्रै राति। भोलिको दिन मनमाउनु परुछ माइले, बर्जा जै पिटी छाती। कन्यादान दिवस सानु भयो, धर्म परहात्रै रह्यो। सोगा सुर्त नमानी पठाई बक्सेवस छोरीलाई, बाली बितेरै गयो। फुल फुल्यो नजरी सबै बनाभरी, घाम लाग्यो सहरी खोला। एक बारको जुनीमा कठै मेरो बुबा, माया नमार्नु होला। बुबाको घरमाथि ठुलो नेवल पाती, त्यो भन्दा ठुलो टुनी। छोरीको कर्जा नखानु बुबाले, पावला छ सातै जुनी।